0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: होस्।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि
3: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
6: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
7: मंगलबार जुन 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।
8: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
7: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना, राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने, गाडीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कडाई।
8: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खिने, राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश, नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता।
7: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती, सिन्धुलीको घ्याङलेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी।
8: विदेशमा दैनिक 4, भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन, मृत्यु हुनेको संख्या 1700 पुग्यो, अमेरिका र इरान बीच अनौपचारिक सहमति, हर्मुज जलमार्गमा आवागमन घट्यो।
7: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16मा, जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित, भोलि बिहान 2:45 फ्रान्स र स्वीडेन भिड्ने, अन्य 2 खेल पनि हुने।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
8: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँग यो खण्डमा विगतको वर्षभन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग सहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बारीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बारीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसैगरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने सड़क नै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जन सहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति मतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी पहिरो नदी तथा खोलामा पानीको सतह बढ़ने कटान तथा डुबानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती पहिरो जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ।
7: अब राजनैतिक प्रसंग 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्चिएपछि कम्तीमा पाँच वर्ष सिंह दरबारको यात्राबाट टाढिएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार्य र एकताको बहसमा प्रवेश गरेका छन्। शक्तिशाली हुँदा एक अर्काप्रति कठोर देखिने उनीहरू कमजोर बनेपछि सहकार्यलाई विकल्पका रूपमा उठाउन थालेका छन्। प्रतिनिधि सभामा धक्का खाएपछि आसन्न स्थानीय तह निर्वाचनमा पुरानै शक्ति जोगाउने दबावमा रहेका कम्युनिष्टहरू ठोस मार्गचित्र बिना नै फेरि सहकार्य र एकताको बहसमा उत्रिएको विज्ञहरूको भनाई छ।
0: आइतबार काठमाडौँको एक कार्यक्रममा नेपालका कम्युनिष्ट दलहरूका प्रमुख एउटै मञ्चमा देखिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल। सो मञ्चको कार्यक्रम सम्पन्नपछि अहिले झण्डै 10 वर्षपछि पुनः एमाले र तत्कालीन माओवादी अहिले नेकपा बीचको एकताको बहस शुरू भएको छ। वाम गठबन्धनको चर्चाका बीच राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्नुहुन्छ,
10: वाम एकता त आवश्यक छ। नसचिएको वाम, आफूलाई आफ्नो वर्गबाट कटाएको वाम होइन, वर्गसँग सम्बन्ध विच्छेद गरेको वामको एकता होइन।
0: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मतसहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंकगणित भने बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल निवा,
11: जुन विचलन थियो कम्युनिष्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। संसदीय राजनीतिमा लागेका कम्युनिष्टहरू अब साँच्चैकै कम्युनिष्ट हो कि होइन, यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट, यो चाहिँ एक किसिमले चाहिँ सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
0: 7 फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि 7 बुधे लिखित सहमति भयो। त्यसको 4 महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब 2 वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
12: पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर चाहिँ जाने।
0: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्का

0: संस्थाको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढ़ेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
1: अहिले त्यो सम्भावनै देख्दिन म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईमा व्यस्त छन्। के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईमा छन् नि त किन अनि आफ्नो लडाई एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले।
0: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले सयबुदे कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भइआएकाले सोही अनुसार काम गर्नु भनिएको हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट प्रोत्साहन पाएपछि छोरी बुहारीमा पनि पढ्ने रहर जाग्दै
3: 9 वर्ष भए बीचमा ग्याप गरेका थिए अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
0: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण, अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि तीन साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै यी पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको तीन साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्छन्, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुंगानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषीको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने पितृपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन, केहीको घट्यो केहीको बढ़्यो केहीको घट्यो केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा रैथाने बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
11: गोर्खापत्र दैनिकमा कुपोषण अझै गम्भीर, जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा 5 वर्ष मुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक 4 नेपालीको गुम छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। भित्रीपन्नामा गाड़ीमा कालो सिसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सिसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ़ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी, ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर हो। 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तै बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार, 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। अख्तियारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्रै धरोटीमा रिहा गर्न आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सोमेश थापा र विपिन प्रसाई 3-3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटेका। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारीखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाडीमा कालो सिसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा, शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट दुई साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्ता पक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन नबन्दा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, मन्त्रालयहरू र माथतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्यापेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त शीर्षकमा खबर छापिएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिन परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसे जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका 9 पर्ने राजदुवाली खण्डको करिब 0.5 किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत छ। त्यहाँबाट गाड़ी वारपार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ।
12: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा बेपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू बेपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भनी विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसैबीच हर्मुज जलमार्ग हुँदै आवाजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो।
11: साझा खबरमा अब खेल खबर। 4 पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो। पाराग्वेका लागि जोसे क्यानाले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो। निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो। पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम 16 खेल्नेछ। ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो। 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जीत हात पारेको हो। ब्राजिलले अब आइवरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम सोह्रमा प्रतिस्पर्धा गर्नेछ। 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ।
0: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरमा अब छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व. सिन्धुलीको घ्याङ्लिक गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बढ़ाउन, बाल विवाह अन्त्य गर्न र बीचमै पढ़ाई छोड्ने महिलाहरूलाई पढ़ाईमा हौसला बढ़ाउन घ्याङ्लिकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम चलाएको छ. यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा पढ्दै गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ.
2: सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ. गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्. सानै उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढ़ाई छाड्नेहरू धेरै छन्. उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्याङ्लेख गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ दंग हुनुहुन्छ.
3: हाम्रो घ्याङ्लेख गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न. प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्राय जसो. ब्याचलर पढोस्, यो भन्दा धेरै पढोस्, धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित नगद प्रदान गरिदिनु भएको छ. त्यसले एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि पक्कै खुसी हुनुहुन्छ होला. यसले चाहिँ हामीलाई एउटा नगद मात्रै चाहिँ नभएर भोलिको दिनमा केही गर्छौ, केही गर्न सकिन्छौ, सक्छौ भन्ने हिसाबले चाहिँ पक्कै अगाडि बढ्नुहुन्छ.
2: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम अन्तर्गत उहाँसँगै अरू 14 उच्च शिक्षा पढ्दै गरेका अविवाहित र विवाहित महिलाहरू सम्मानित भएका छन्. गाउँपालिकाले नगद र प्रमाणपत्र दिएर सम्मान गरेपछि पढ़ाईप्रति थप हौसला बढ़ाएको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईकै रोशनी चुमी मगर बताउनुहुन्छ.
4: अब छोरी बुहारीहरू धेरै एकदमै पिछडिएका छन्. छोरी बुहारीहरूले नै केही गर्न सक्छ. गाउँ समाजमा छोरी बुहारीहरू पनि छोराहरू भन्दा त कम छैन भन्ने भएर प्रोत्साहनको लागि एकदमै खुसी छु.
2: घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका सुमिता भुलनले कक्षा 12 पढेर पढ़ाईलाई त्यत्तिकै छाड्नु भएको थियो. विवाहपछि पनि पढ़ाईलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भुलनलाई गाउँपालिकाले सम्मान गर्यो.
5: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पायो, त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई. अनि खुसी पनि छु. मैले लगभग 8-9 भयो बीचमा ग्याप गरेका थिएँ. अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो.
2: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनाही 5,000 र प्रमाणपत्र दिएर सम्मान गरेको हो. घ्याङ्ले गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङदान:
6: महिलालाई शैक्षिक पहुँचमा ल्याउनु पर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि जानेको छ. शिक्षित छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक बर्खे सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यकार रह्यो.
2: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन, उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ.
7: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिइ स्नातक तह र स्नातकोत्तर तह अध्ययनरत पालिका भित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने कार्य निरन्तर दिइनेछ.
2: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 यतादेखि स्नातक स्नाकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ. बुद्ध नेपाली, रेडियो विजय किल्ला, सिन्धुली.
1: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
8: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना. राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने. गाड़ीमा कालो सिसा निश्चित गर्न ट्राफिक प्रहरीको कड़ाई.
1: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खनै. राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश. नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता.
8: विदेशमा दैनिक 4 नेपालीको मृत्यु. कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती. सिन्धुलीको घ्याङ्लेखमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी.
1: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन. मृत्यु हुनेको संख्या 1700 पुग्यो. अमेरिका अनि इरान बीच अनौपचारिक सहमति. हर्मुज जलमार्गमा आवागमन घट्यो.
8: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित. जर्मनी पाराग्वेसँग पराजित. भोलि बिहान पौने 3 बजे फ्रान्स र स्वीडेन भिड्ने. अन्य 2 खेल पनि हुने.
9: साझा खबरको अन्तिममा कार्टुन कान्तिपुर दैनिकमा
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने, ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: आयो सबको घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz.
2: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 MHz.
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz.
0: This is Radio Songkhua Sabha 95.5 MHz.

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankawasava, 95.5 MHz.
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संख्या सभा 95.5
2: मेगाहर्ट्ज। सेलिब्रेटिंग द हिस्ट्री एन्ड फ्युचर अफ संख्या सभा, रेडियो संख्या सभा 95.5 मेगाहर्ट्ज।
4: आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौँ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
5: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा। बलियो पूर्वाधार तयारी नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ। पैदल यात्रीदेखि सवारी चालकसम्मलाई कसिलियो नियममा बाँध्ने र सरको जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो। पैदल यात्री र सवारी चालकसम्मलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ। पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको छ। सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी हचुवाका भरमा मनपरी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन्। कानून पालना गर्ने जनताको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ। प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ। सवारी साधन अपारदर्शी सिसा राखेको पाइए वा सिसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाए 1,00,000 रूपियाँ जरिवानाको प्रावधान राखिँदैछ। पूरै नयाँ ऐन बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालय पठाइएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्तले जानकारी दिए। सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाए दुई र तीन पाङ्रेलाई 25,000, साना सवारी साधनलाई 35,000 र मझेउला तथा ठूला सवारी साधनलाई 50,000 रूपियाँ जरिवाना तोक्ने नियम प्रस्तावित मस्यौदामा उल्लेख छ। नियम उल्लंघन गरे प्रहरी सहायक निरीक्षक दर्जासम्मको अधिकृतले जरिवाना गर्न मिल्ने गरी कानून ल्याउन लागि हो। प्रस्तावित विधेयकको मस्यौदा अनुसार सवारीका लागि निर्धारित सीमाभन्दा बढ़ी गतिमा सवारी चलाए 2 र 3 पाङ्रे चालकले 25,000 र साना सवारी साधनले 35,000 जरिवाना तिर्नुपर्नेछ। मझेला तथा ठूला सवारीले भने 50,000 रूपियाँ जरिवाना तिर्नुपर्ने नियम प्रस्ताव गरिएको छ। सवारीका लागि तोकिएको सुरक्षित गति सीमाभन्दा कम गतिमा सवारी साधन चलाए पनि 3,000 देखि 5,000 समाज जरिवाना हुनेछ। तर सरकारले ल्याउन लागेको कानूनमा उल्लेख गरिएको जरिवाना सान्दर्भिक नभएको पूर्व सचिव देवेन्द्र कार्कीको टिप्पणी छ। लामो मध्यम तथा छोटो दूरीको बाटोमा सञ्चालन हुने सार्वजनिक यात्रु वाहक सवारीमा निर्धारित सीट क्षमताभन्दा बढ़ी यात्रु बोकेको पाइए लामो दूरीको बाटोको हकमा 20,000, मध्यम दूरीको हकमा 10,000 र छोटो दूरीको हकमा 5,000 रूपियाँ जरिवाना तोक्ने प्रस्तावित विधेयकमा उल्लेख छ। सीट बेल्ट र हेलमेट लगाई सवारी चलाए 3,000 रूपियाँ जरिवाना तिर्नुपर्नेछ। सड़क पूर्वाधार राम्रो नभएको र सुरक्षाका नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढ़िरहेको सड़क सुरक्षा विज्ञ भगवती सेडाईले बताइन्। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा एक वर्षमा 1,00,000 जनसंख्यामा 28 जनाको मृत्यु हुने गरेको पाइएको छ। उनले भनिन् यो संसारमै उच्च दर हो। राम्रो पूर्वाधार र नियमन गर्ने प्रविधि नभई हचुवाका भरमा कार्यवाही गरिन्छ भने त्यो क्षम्य हुँदैन। यो नागरिकमाथि गरिएको अपराध सरह रहेको उनको भनाइ। सड़क प्रयोगकर्तालाई नियम मान्ने बनाउन पनि अलिकति निर्मम हुनुपर्ने देखिएको छ उनले भनिन्। विशेष अदालतले राहदानी खरिद
6: अनियमिततामा संलग्न भएको आरोपमा पक्राउ परेका तत्कालीन महानिर्देशक अरियाल सहित पाँचजनालाई धरौटी तथा तारिखमा छाड्न हिजो आदेश दिएको छ। दुईजनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो। अरियालसँग 5,00,000, निर्देशक सुनिल कुमार केसीसँग 4,00,000 धरौटी माग गरिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सो मुद्दाका आरोपीहरूलाई 3-5,00,000 धरौटीमा रिहा गर्न आदेश गरेको हो। त्यस्तै शाखा अधिकृत सोमेश थापा र कम्प्युटर इन्जिनियर विपिन प्रसाईसँग जनही 3-3,00,000 र जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्लसँग 5,00,000 रूपियाँ धरौटी माग गरिएको छ। आरोपीहरू विभागका लेखा अधिकृत तुलसी प्रसाद आचार्य र परराष्ट्र मन्त्रालयका कानून उपसचिव राजाराम दाहाललाई साधारण तारिखमा रिहा गर्न आदेश गरिएको छ। अख्तियारले सो मुद्दाका प्रतिवादी विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना कैद सजाय र हिनामिना भएको रकम असुल उपर गर्न माग दावी गरेको थियो। राहदानी विभागले 23 जेठ 2082 जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनीलाई ई पासपोर्ट खरिदको ठेक्का दिएको थियो। दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छपाई, गुणस्तर नियन्त्रण र प्याकेजिङ लगायतको कामको ठेक्का दिएकामा त्यस विरूद्ध अख्तियारमा हुजुरी परेको थियो।
5: यसैबीच सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्र यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनी भेरिडोस जो एमबीएच र म्युहलबाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी मार्च 2026 नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमै राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले 3 साउनसम्मको थप समय दिएको थियो। यसैबीच राहदानी मौजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखायो। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी भेरिडोस र म्युहलबाउरका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दबाव दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीको क्षमताबारे फरक मत रहे पनि दुवै पक्ष सम्झौतामा उल्लेखित अन्तिम म्यादसम्म पर्खिन र त्यसपछि मात्र थप निर्णय लिन सहमत भएका छन्। प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका सहयोगीहरूका अनुसार सो समयसम्म कम्पनीहरूले अपेक्षित प्रगति देखाए वा नदेखाएका आधारमा सरकारले अर्को निर्णय लिनेछ। प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार 3 साउनसम्म पर्खने निर्णय भए पनि प्रधानमन्त्रीको टोलीले अझै पनि जर्मन कम्पनीले निर्धारित समयभित्र ई पासपोर्ट दिनेमा विश्वस्त छैनन्। उनीहरूको भनाईमा करिब 2 करोड़ नेपालीको डेटा पुरानो फ्रान्सेली कम्पनीबाट जर्मन कम्पनीमा स्थानान्तरण डेटा माइग्रेशन अझै सम्पन्न भएको छैन। त्यस्तै जर्मन कम्पनीहरूले उपलब्ध गराएका राहदानीका नमूनाहरू पनि तोकिएको मापदण्ड अनुसार नभएको प्रधानमन्त्री कार्यालयको बुझाइ छ। तर परराष्ट्र मन्त्री शिशिर खनाल लगायत मन्त्रालयका उच्च अधिकारी तथा राहदानी विभागका प्राविधिक टोली भने जर्मन कम्पनीले तोकेकै समयभित्र राहदानी उपलब्ध गराउनेमा विश्वस्त रहेको अधिकारीहरूले बताएका छन्। अख्तियारको अनुसन्धानपछि राहदानी आपूर्तिमा अन्यल उत्पन्न भएपछि परराष्ट्र मन्त्री खनालले राहदानी विभागको तयारीको मूल्याङ्कन गर्न 2 स्वतन्त्र परामर्शदातालाई जिम्मेवारी समेत दिएका थिए।
6: सुस्ता बचाओ अभियान र सुस्ता बचाओ युवा अभियन्ताले नेपाली भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न माग गरेका छन्। उनीहरूले सीमा सुरक्षा र सुस्ता बाँचेको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न प्रभावकारी कूटनैतिक पहलको माग गरेका हुन्। सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन, भोग चलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपूर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन पनि उनीहरूको माग छ। सुस्ता बचाओ युवा अभियन्ता योगेन्द्र गौतमले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सीमा सुरक्षा सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्। गौतमले 2067 सालदेखि निरन्तर सुस्ता बचाउ अभियान सञ्चालन गरिरहेका छन्। उनीहरूले नारायणी नदी किनार क्षेत्रमा रोकिएको तटबन्ध तथा तारबार निर्माणको काम अघि बढ़ाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए। अभियानका अध्यक्ष आदम खानले सीमा सम्बन्धी संवेदनशील विषयमा सरकारी निकायका जिम्मेवार पदाधिकारीले आधिकारिक तथ्यका आधारमा मात्रै सार्वजनिक अभिव्यक्ति दिनुपर्ने माग गरे। उनीले 2062 सालपछि सरकारलाई पटक पटक सुस्ताको समस्याबारे जानकारी गराए पनि समाधानमा चासो नदिएको गुनासो गरे। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले सुस्ता समस्याबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराउन छिट्टै काठमाडौँ आउने तयारी भइरहेको समेत बताए। सरकारले माग सम्बोधन नगरे साउनको पहिलो सातादेखि धरनासहितका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने अभियानले चेतावनी दिएको छ।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबै अनि विश्वसनीय ब्याङ्क।

0: AIT TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलसी लाइफ गुड
1: वाटरले पुग्छ

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग।
1: ब्रेक पछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
2: कान्तिपुर सविस्तार।
1: बिजुलीको पोल समयमै नसार्दा मुख्य राजमार्गमा सड़क विस्तारको काम प्रभावित भएको छ। अधिकांश स्थानमा पोल नहट्दा उपलब्ध चौडाईमा मात्र कालोपत्र गर्नु परेको र निर्माण व्यवसायीले समयमै काम गर्न नसकेको गुनासो छ। सड़क आयोजना र विद्युत प्राधिकरण बीच बिजुलीको पोल सार्ने विषयमा एकअर्कालाई दोष दिएका छन्। कान्तिपुर कर्मी विमल खतिवड़ाले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
3: गत जेठ 31 पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुङलिङ सड़कका विभिन्न खण्डमा सड़क विस्तारको अवस्था र प्रगतिबारे जानकारी लिए। सो क्रममा निर्माणमा ढिलाइ भइरहेको स्थानीयले गुनासो गरे। नौबिसे मलेको मुङलिङ खण्डमा बिजुलीका पोल समयमै सार्न नसक्दा काममा बाधा पुगेको जानकारी लिँदै उनले ठेकेदारलाई ल्याएर राख्नु र काम नगरे खुट्टा भाँचिदिनु भन्दै सम्बन्धित आयोजनाका प्रमुखलाई निर्देशन दिए। उनको भनाईको चौतर्फी आलोचना भयो। निर्माण व्यवसायीले विरोध गरे। संसदमा सांसदले पनि प्रश्न गरे। खासमा सड़क स्तरोन्नति र विस्तारको आधा काम सकिँदा पनि बिजुलीको पोल सार्ने काममा किन हुन्छ ढिलाइ? मुख्य राजमार्गमा बुझ्दा सड़कको आधा काम सकिँदा पनि पोल सार्ने काम नसकिएको पाइएको छ। यसमा सड़कको ठेक्का लगाउने र लिने, पोल सार्न ठेक्का लगाउने नेपाल विद्युत प्राधिकरण र ठेक्का लिने निकाय ढिलो हुनुमा जिम्मेवार देखिए। आफू यसबारे कमै जानकार भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। यस विषयमा प्राधिकरण अन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझासँग बुझ्न आग्रह गरे। यता ओझाले भने विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि रहेको र त्यही अनुसार प्राधिकरणले पोल सार्ने बारे ठेक्का गर्ने गरेको जनाए। सड़कका तर्फबाट पनि साइड क्लियर ढिलाइ भएको उनले सुनाए। उनले भने पोल सार्ने ठेक्का कार्यविधि अनुसार नै गरिन्छ। पोल सार्ने कामले सड़क निर्माणमा ढिलाइ भयो भन्नु आरोप मात्र हो। सबै ठाउँमा पोल सार्न ढिलाइ भएको छैन। सड़कका तर्फबाट पनि साइड क्लियरमा ढिलाइ भएको उनले बताए। एउटै कम्पनीले विभिन्न राजमार्गमा एकै पटक ठेक्का लिएकाले काममा ढिलाइ भएको ओझाको भनाइ छ। प्राविधिक कठिनाईले गर्दा पोल सार्न ढिलाइ हुने गरेको धेरै ठाउँमा बिजुलीका पोल सार्ने ठेक्का लिएको सोहन कन्स्ट्रक्सनका बालकृष्ण कार्कीले बताए। आफूहरूले सड़कका पोल सारिसकेका ठाउँमा पनि काम नभएको उनको दावी छ। मुख्य राजमार्गको पोल कति दिनभित्र सारिसकिन्छ भन्ने विषयमा भने उनले भने मलेखु मुङलिन खण्डको पोल एक दिनमा, काकडभिट्टा क्षेत्रमा कुनै समस्या नभए 3 महिना र बुटोल गोरु सिंगे चन्द्रौटाको कपिल वस्तुमा 4 महिनाभित्र सारिसक्छौ। सवारीको चाप बढ़ी हुने नागढुङ्गा मुङलिन सड़क खण्डमा पनि पोल सार्ने काम बाँकी छ। सो खण्डको स्तरोन्नति गरिएको कुल दूरी 94.66 किलोमिटर हो। यसलाई 3 खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ। पहिलो खण्ड नागढुङ्गा नौबिसे 12.26 किलोमिटर, दोस्रो खण्ड नौबिसे मलेखु 43.54 किलोमिटर र तेस्रो खण्ड मलेखु मुङदिन 38.86 किलोमिटर पर्छ। नागढुङ्गा नौबिसे सड़क खण्डमा दोस्रो तहको कालोपत्र 6 किलोमिटर भएको छ। अझै 6.26 किलोमिटर बाँकी छ। यस खण्डमा एउटा आकाशे पुल निर्माणाधीन अवस्थामा रहेको र समग्र निर्माण प्रगति 88% छ। नौबिसे मलेखु खण्डमा भने अझै पुल सार्ने काम सकिएको छैन। सो खण्डको ठेक्का 5,33,19,00,000 ZICG शर्मा लामा जेवीले लिएको छ। 14 वैशाख 2079 ठेक्का सम्झौता भएको सो खण्डको काम जेठ मसान्त 2082 सकिसक्नुपर्ने भए पनि नसकिँदा आगामी असोजसम्म म्याद थपिएको छ। अहिलेसम्म निर्माण प्रगति 60% रहेको नागढुङ्गा मुङलिन सड़क योजनाका पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताए। बिजुलीको पोल नसारिँदा समस्या भएको उनको भनाई थियो। त्यस्तै नागढुङ्गा सड़क योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले पनि 107 पुल नसारिदिँदा काममा ढिलाइ भएको दावी गरिन्। उनले भनिन् मुङलिन र मलेखु बजारमा पोल सार्न नपाउँदा काम हुन सकेको छैन। मलेखु बजारमा पोल धेरै छन्। फिसलिङ चुम्लिङ टार खण्डमा पनि समस्या छ। पूर्वाधार विकास मन्त्रालयमा केही दिन अघि भएको छलफलका क्रममा 7 दिनभित्र पोल सारिसक्ने निर्णय भए पनि अहिलेसम्म त्यसको ठेक्का लिएको कम्पनी आइ नसकेको अधिकारीको भनाइ छ। सो खण्डको पोल सार्ने काम पनि सोहन कन्स्ट्रक्सनले नै लिएको आयोजनाले जनाएको छ। अर्को पोल सार्न नसकिएको सड़क खण्ड हो काकडभिट्टा लौकही। एसियन हाइवे अन्तर्गत पूर्व पश्चिम राजमार्गको काकडभिट्टा लौकही सड़कको दूरी 95.76 किलोमिटर रहेको छ। सो खण्डमा सड़कतर्फ 3 र पुलतर्फ 2 प्याकेज बनाएर ठेक्का गरिएको छ। प्रगति भने सोचे अनुरूप छैन। कम प्रगति हुनुको एउटै कारण विद्युतका पोल समयमै सार्न नसक्नु नै हो। अहिले समग्र प्रगति 37% मात्र छ। झापाको काकडभिट्टादेखि सीतापुरीसम्मको 45 किलोमिटर खण्ड पहिलो प्याकेज प्याकेजमा पर्छ, जसको ठेक्का इब्रास्कन कालिका जेवीले लिएका हुन्। सो खण्डको सम्झौता रकम 10,06,94,00,000 रहेको छ। सड़क र पुल सहित सबै खण्डको ठेक्का सम्झौता 2 कार्तिक 2080 भएको हो, तर निर्माण कार्यदेश भने 19 माघ 2080 दिएको हो। कार्यदेश दिएको दिनबाट समयावधि गणना हुने योजना कार्यालयले जनाएको छ। सो खण्डमा अहिलेसम्म 2,422 मध्ये 914 पोल अझै सार्न बाँकी छ। पोल सार्ने जिम्मा सोहन कन्स्ट्रक्सनले लिएको हो। दोस्रो प्याकेजमा सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सड़क विस्तार पर्छ। यसको ठेक्का सीआरएफ जी तुदी कम्पनीले संयुक्त लिएका हुन्। जुन खण्डको दूरी 40 किलोमिटर छ, सो खण्डमा 1,550 पोल सार्नुपर्नेमा अहिलेसम्म 1,122 स्थानान्तरण गरिएको छ। तेस्रो प्याकेजको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म सड़कको दूरी 10.76 किलोमिटर छ। सो खण्डमा पनि समस्या विद्युत पोलकै छ। 668 मध्ये 331 पोल मात्र स्थानान्तरण गरिएको छ। 307 पोल अझै सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। दोस्रो र तेस्रो खण्डमा पोल सार्ने ठेक्का एवान महाशक्ति जेवीले लिएको हो। ठेक्का लिने कम्पनीले बिजुलीका पोल समयमै नसारिदिँदा सड़क निर्माणमा प्रगति बढ़ाउन नसकिएको आयोजना निर्देशक आयोजना निर्देशक चुडाराज ढकालले बताए। उनले भने नयाँ पोल गाडेर तार टाँगेर मात्र भएन, काम गर्ने ठाउँको पुरै पोल खटाउनु पर्छ, त्यो हुन सकेको छैन। आयोजना सम्पन्न हुने नजिक गिद्धासम्म पोल सार्ने काम सकिएको छैन। यस्तो अवस्थामा कसरी सड़क विस्तारको काम छिटो हुन्छ? पृथ्वी राजमार्गमा पर्ने आबुखैरेनी जामुने र जामुने पोखरा खण्डलाई दुई भागमा विभाजन गरेर ठेक्का गरिएकामा पहिलो खण्डको काम सकिसकेको छ। आबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी 80.33 किलोमिटर छ। दोस्रो खण्ड जामुने पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको छ। त्यसको दूरी 38.88 किलोमिटर छ। प्रगति 81% छ, तर जामुने पोखरा खण्डमा 21 पोल सार्न अझै बाँकी रहेको ढकालले बताए। पोल सार्ने काम नेपाल विद्युत प्राधिकरण मार्फत हुन्छ। यसका लागि प्राधिकरणले सम्बन्धित आयोजनाहरूसँग रकम लिएर ठेक्का आह्वान गर्छ। ठेक्का लिने कम्पनीले तार पोल सार्छन्। प्राय सड़कमा एउटै कम्पनीले पोल सार्ने ठेक्का लिँदा समस्या देखिने गरेको छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: Red Bull, Babal Energy.
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हरेस।
1: आर्थिक वर्ष 2083-84 को बजेटमा आएको राजस्व नीतिपछि विद्युतीय सवारी विक्रेताहरूले मूल्य समायोजन गर्न थालेका छन्। नयाँ कर नीति अनुसार केही विक्रेताले मूल्य घटाएका छन् भने केहीले बढ़ाएका छन्। अर्कोतिर नयाँ सवारी आयात गरि नसकेको भन्दै केही विक्रेताले मूल्य समायोजन गरेका छैनन्। सरकारले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विद्युतीय गाड़ीमा मोटर पावरका आधारमा नभई कस्ट, इन्सुरेन्स र फ्रेट मूल्यका आधारमा करको दर तय गरेको छ। नयाँ व्यवस्थाले केही गाड़ीको मूल्य घटाएको छ भने प्रिमियम र लग्जरी सेगमेन्ट का गाड़ी महंगाएको छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिव बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरानले एक अर्का विरूद्ध आक्रमण स्थगित गरेका छन्। अमेरिका र इरानले यस्तै साता छुट्टा छुट्टै वार्ताका लागि कतारमा प्रतिनिधि मण्डल पठाउने घोषणा समेत गरेका छन्। यद्यपि तेहरानले अमेरिकासँग कुनै पनि स्तरमा भेट्न सहमति नभएको बताएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी समकक्षीहरूसँग भेटघाटको लागि अनुरोध गरेको र उनीहरूले कतारको दोहामा आज बैठक गर्ने योजना बनाएको बताएका थिए। यद्यपि इरानका एक वरिष्ठ वार्ताकारले भने आज निर्धारित गरिएको भनिएको वार्तामा सहभागिता जनाउने विषयमा अस्वीकार गरेका छन्। यसले गर्दा आगामी कदमका लागि गरिने वार्ता भने अन्यलमा देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने, ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।

0: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलेतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946400
3: र 9819327375 तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
2: दाँत खोल्ने दाँत सफा गर्ने
3: दाँतको एक्सरे गर्ने
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
3: झिक्न मिल्ने आरपीडी लगाइने
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
3: बाङ्गोटिङको दाँत मिलाइने
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
3: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
2: सम्पर्क नम्बर 0295906667 र 9842226667

0: डिजिटल नेपाल चोकमा अनिके हेक्याङ यामु लक्तरी हेक्याङ फाइनान्स होसा उसुगानु निङवा केबक्पा ब्याङ्किङ र लाबो फोकुङ मुक्तिनाथ विकास ब्याङ्कले तेन्सा आपलुङ चोगुवा मुक्तिनाथ विकास ब्याङ्क तेन्सा ब्याङ्क ओमेन ब्याङ्क तेन्सा ओ केपमा फोङ
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-520-28-646।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी सङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्त सम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49, तीन जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
8: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। फोन नम्बरहरू 029-562-201 र 97-4-922-520।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार।
9: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 98-615-39-444
11: र 029-590-155।
12: More style, more design. Total Tailors.
13: Hey Nisa, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानबारी एक सम्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: नमस्कार है वडा अध्यक्ष ज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
13: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 029590667 र 98422766।
15: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संख्या सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संख्या सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्त सम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49, तीन जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
16: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा फोन नम्बरहरू 029562101 र 97429220

0: डिजिटल नेपाल चोकमा अनि के हेक्याङ यामु लक्ोरे हेक्याङ आइनल थोसा सुरबानु निङवा केबक्पा ब्याङ्किङ र लाभो फोकुङ मुक्तिनाथ विकास ब्याङ्कले तेन्छा आपलुङ चोगुवा मुक्तिनाथ विकास ब्याङ्क तेन्छा ब्याङ्क उमेन ब्याङ्क तेन्छा ओ केमा पोङ
1: हेरन विष्णु मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन नि
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
6: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98520 29 47 98000 900 0062
7: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्कर सभा जिल्ला अस्पतालको छेउ फोन नम्बर 0295572 67 मोबाइल 97438 46 84
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57 841 र 0295562 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन
12: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
13: किन त काका
12: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
13: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
12: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्नु पनि पाइन्छ।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीम कदाइली।
12: सम्पर्क 0291404084 र 9804045827।
11: This is Radio Songkhua Sabha 95.5 MHz.

떨어진다 뒤 रेडियो शंखुवा सभा समय सूचक अहिले बिहानको आठ बज्यो।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला।
1: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 98433-47-262,
7: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98520-28-646।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98420-50-541।
9: विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। आज बजेबाट 9 बजेसम्म हामी तपाईँसँगै रहन्छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहेका छौ। सम्पर्कमा आउन सक्नुहुन्छ। कार्यक्रमको शुरूवाती चरणमा छु। तपाई सम्पर्कमा आएर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी तपाईँ दिन सक्नुहुन्छ। आज हामी यो सँगसँगै फोनमा कुराकानी भन्दा आज हामी तपाईँलाई हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि केही कमेन्टहरू लिएर त्यहाँबाट जन्मसाल महिना गते समयहरू हामीलाई बुझिने भाषामा लेख्नु भयो भने हामी जिज्ञासा सहित जसको आउँछ उहाँहरूको कमेन्ट पनि आज हेर्ने प्रयास गर्नेछौ। तर एकदम ध्यान दिनुहोला, कहाँ कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँको नाम के हो, तपाईँ कसको बारेमा जानकारी लिन चाहनुहुन्छ र साल महिना गते समय बार जिल्ला प्रश्न खुलाएर लेख्नुहोला। अनि राति 12 बजेदेखि बिहान 6 बजेसम्मको समय छ भने के बारको राति के बारको बिहान हुने बेला कति कतिको राति कति कति बिहान हुने बेला यी सबै कुराहरू प्रष्ट रूपमा खुलाएर भन्नुभयो भने हामी तपाईँलाई जानकारी दिन अवश्य मेवा सक्नेछौ। महिना लेख्दाखेरि वैशाख जेठ असार लेख्नुहोला शुद्ध नेपाली भाषामा। सनातन रेडियो नेटवर्कबाट कमेन्ट तपाईँ गर्दै हामीसँग जोडिन सक्नुहुन्छ। अनि हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी पनि दिने प्रयासमा छौं र लागिरहन्छौ। अहिले कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छौं। तपाईँ कमेन्ट गर्ने प्रयास गर्दै गर्नुहोला। म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल आज असार 16 गते आज मंगलबार। तदनुसार ईस्वी सन् 2026 जून 30 तारीक नेपाल सम्मत 1146 रहेको छ। तथ लागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ कृष्ण पक्ष। सूर्योदयमा आज पवित्र दिन रहेको छ। प्रतिपदा आज आषाढ महिनाको कृष्ण पक्षको प्रतिपदा प्रारम्भ भएको छ। पूरा 60 घडी रहेको छ। समस्त दिन आज प्रतिपदाले भोग गर्नेछ। त्यस्तै गरेर आजको दिनमा पूर्व साढा नक्षत्र रहेको छ। आजको दिनमा विशेष गरी हेर्दा 60 घडी यो पनि पूरा समस्त दिन रहनेछ। ब्रह्मयोग 27 घडी 11 पल बाल अवकरण 31 घडी 17 पल आज आनन्दादि योगमा भने मित्र योग रहेको छ। आजको दिनमानको समय 34 घडी 32 पला बिहान सूर्योदय 5:13 जाँदा भएको थियो भने साँझ सूर्यास्त 7:02 रहनेछ। अब पालु ग्रह गोचरको अब तपाईँहरूसँग भएका विशेष गरी चिना टिप्पणी र तपाईँसँगका राशिफललाई पनि आज हामी यहाँबाट जानकारी अवश्य दिनेछौ। त्योभन्दा पहिले आज पालो रहेको छ ग्रह गोचरको। सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेर धनु राशिमा रहेका छन्। मंगल वृष राशिमा रहेका छन्। बुध यतिखेरको अवस्थामा मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा रहेका छन्। राहुको यतिखेरको अवस्था हेर्दा विशेष गरी कुम्भ राशिमा छन्। शनि मीन राशिमा, केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। मैले फेरि पनि जानकारी गराएँ, अब हामी राशिफलमा लाग्दैछौ। राशिफलभन्दा पहिले तपाईँले जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा तपाईँहरू सनातन रेडियो नेटवर्क हाम्रो पात्रमा गएर कमेन्ट गर्नुभयो भने तपाईँका कमेन्टहरू हामी यहाँबाट वाचन अवश्य गर्नेछौ। तपाईँले पठाउनु भएको कमेन्ट पनि हेर्नेछौ र तपाईँले पठाउनुभएका कमेन्टबाट आज हामी फोन रिसिभ गर्ने छैनौं। फोनमा समस्या भएको कारणले गर्दा आज हामी तपाईँलाई कमेन्टबाट नै केही कुराको सेवा प्रदान गर्दैछौ। है त है, त्यसो भएको हुँदा विशेष गरी हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर राशिफल तपाईँलाई हामी जानकारी गराउँछौ। यो राशिफल तपाईँको लागि हामीले सुरक्षित गरेर हरेक दिन ग्रह गोचरको आधारमा तयारी गरिएको राशिफल तपाईँको लागि अब यस प्रकार रहन गएको छ। अब हामी तपाईँलाई प्रस्तुत गर्छौ तपाईँका मेषादि बार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आज दिन सुखद बन्दै जाने योग छ। नवम स्थानको चन्द्रमा ऐश्वर्यवान बन्दै गएको छ, भनेको सकारात्मक ऊर्जाको लागि दिन शुभ राशिमा संकेत छ। वृष राशि हुनेको लागि मनज्ञ धनार्जन गर्न सकिने सम्भावनाहरू वृद्धि रहनेछन्। अलिकति चन्द्रमा आठौं भए तापनि आजको लागि भने राजयोग युक्त ग्रहहरूले तपाईँलाई साथ दिइरहेको छ, मन प्रसन्न रहने योग छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामहरूबाट समस्याको समाधान हुन सक्ने सम्भावना छ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सकारात्मक हुने भएकाले दिनलाई सकारात्मक रूपमा लिन सकिने योग छ। शत्रु अलि वृद्धि रहन सक्छन्। तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि हुँदा भने रहन सक्छ, सावधानी पनि अपनाउनु

0: छ, गर्दा कामबाट पनि राम्रो रहनेछ।
1: सिंह राशि,
0: सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुन्छ, आर्थिक थाकेका कामहरूबाट तपाईँको लागि सकारात्मक ऊर्जा प्रदान रहने योग राशिमा सिंह राशि।

0: शुभ राशि।
1: मन तपाईको लागि प्रसन्न रहनेछ। इष्टमित्रहरूले साथहरू दिन सक्ने युग र सम्भावना राम्रो छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने युग पनि राम्रो छ। इष्टमित्रहरूले साथ दिने युग सम्भावना शुभ छ। अन्त्यमा मीन राशिको लागि भने शनिको प्रभाव राम्रो छ। उन्नति र प्रगति पनि राम्रो हुँदै जानेछ। स्वास्थ्यमा विशेष सुधार हुँदा मन प्रसन्न रहने खालका योगहरू पनि देख्न सकिए। इष्टमित्रहरूको साथ र सहयोग प्राप्त हुनु तर अलिकति केही तपाईँलाई भने समस्याहरूमा पार्न सक्छन् है। विशेष ध्यान दिनुहोला, अन्य कामको लागि शुभ छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिष पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष तर्फको व्यवसायमा छौं र तपाईँ शून्यका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँगका विशेष कुराकानी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास हामी गरिरहेका छौं निरन्तर। र तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू पनि दिने प्रयास लागिरहेका छौँ। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा भने हामी रहने कुराकानी गर्छौ। हामीलाई आज हामीले हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट गर्नुभएका कमेन्टको आधारमा हामीले चिना हेर्ने तपाईँलाई जानकारी दिइसकेका छौं। कुन जिल्लाबाट कुन रेडियोको ध्वनि तरङ्गबाट कार्यक्रम सुन्ने गर्नु भएको छ प्रष्ट रूपमा तपाईँले बताउनु भयो भने हामी तपाईँको कमेन्टलाई जानकारी दिने प्रयास गर्छौं। तपाईँ भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने छिट्टो छिट्टो गरेर सनातन रेडियो नेटवर्क हाम्रो पात्र एप्लिकेशन डाउनलोड गर्नुहोला एन्ड्रोइड मोबाइलमा, अनि तपाईँले त्यहाँबाट फटाफट रूपमा हाम्रो पात्र एप्लिकेशन खोलिसकेपछि सनातन रेडियो नेटवर्क रेडियोमा गएर सर्च गर्नुहोला, अनि रेडियोको बक्समा गएर सनातन रेडियो नेटवर्क सर्च गरिसकेपछि तपाईँले हामीलाई त्यहाँबाट कमेन्ट गर्नुपर्ने हुन्छ। कमेन्ट गर्दा म फेरि जानकारी गराउँ, तपाईँका कमेन्ट अंग्रेजीमा छन् भने चिनाएर मिलेन माफ गर्नुहोला, र तपाईँले कुन जिल्लाबाट कुन पालिकाबाट कुन रेडियोको ध्वनि तरङ्गमा सुन्नुहुन्थ्यो त्यो पनि थाहा भएन भने पनि सम्भव भएन, र तपाईँले हामीलाई कुन कसको बारेमा हेर्न चाहनुहुन्छ प्रश्न खुलाएर साल लेख्नुहोला, महिना लेख्दाखेरि कुन महिना हो महिनाको नाम लेख्नुहोला, अनि गते लेख्नुहोला, अनि बार लेख्नुहोला, र समय बिहान दिउँसो बेलुका एएम पीएम सबै खुलाएर लेख्नुहोला, र साथमा तपाईँले पठाउनुभएका जिज्ञासाहरू रहेनछन् भने हामी नाम मात्रै जुडाएर छोडिदिन्छौँ, है नाम जुडाउँछौँ राशिफल भनिदिन्छौँ। तपाईँले जिज्ञासा भए नआत्तिकन लेख्नु, जसले नआत्तिकन लेख्यो उसको पाउला आउँछ, आत्तिएर छिटो गर्छु भन्ने तपाईँको होडबाजीले गर्दा तपाईँको पालो नआउन सक्छ। अब हेरौँ न यहाँ कमेन्टमा गइहालौँ है। अहिले कमेन्टमा के छ भने राधे कृष्ण गुरुबा भन्नुभएको छ यहाँ, अनि कमेन्ट गर्नुहुन्छ अब दुधोलीबाट हो भन्नुभएको छ, अब यो को हो कताबाट हो के हो केही छैन, अङ्ग्रेजीमा कमेन्ट गर्नुभएको छ, उहाँको यति कमेन्ट पनि। अर्को कमेन्ट छ लक्ष्मी श्रेष्ठ लेख्नुहुन्छ, उहाँले आफ्नो नाम त खुलाउनु भएको छैन, उहाँको पनि कमेन्ट पढ्न त नहुने हो किनकि तपाईँ को बोल्दै हुनुहुन्छ प्रष्ट रूपमा लेख्नुपर्ने भनेको थिएँ मैले है। यो कमेन्ट सल्यानबाट आएको भन्नुभएको छ, सल्यानमा सनातन रेडियो नेटवर्क सुन्छु भन्नुभएको छ। अब यो कमेन्ट गर्दाखेरि आफ्नो नाम तपाईँले लेख्नुभयो भने हामी धेरै राम्रो हुन्छ। अर्जुन सिंह गुरु नमस्ते, म चाहिँ बझाङबाट है कृष्ण धामी मेरो जन्म भन्नुभएको छ, अब यो अङ्ग्रेजीमा लेखेको मैले पढ्दैन मैले पनि भनिहालेँ, अनि उहाँको जिज्ञासा पनि छैन है, अनि उहाँको राति समय ठिक 12 बजे भन्नुभएको छ, उहाँले समय अचक वर्मा दिनुभएको छ, मान्छेको समय ठिक 12 बजे जन्म हुँदैन है। अर्को कमेन्ट छ जय श्री राधे राधे गुरु, म कमल विष्ट तुरमाखा गाउँपालिका वडा नम्बर 8 धमाली असाम हाल भारतको गुजरातबाट रेडियो सनातन नेटवर्कबाट सुन्दैछु गुरु, मेरो छोराको बारेमा जान्नुपर्ने थियो भनेर राम्रो कमेन्ट गर्नुभएको छ। 2073 साल लेख्नुहुन्छ उहाँले छोराको लागि है, उहाँको छोराको लागि 2073 साल असोजको 24 गते भन्नुभएको छ, असोज महिनाको 24 गतेको समय बिहान 8:15 सोमबार भन्नुभएको छ, 8:15 बिहान है
भारतको हल्दनी जिल्ला भन्नुभएको छ, नैनीतालम भएको हो भन्नुभएको छ। यो जिल्लालाई ठ्याक्कै तपाईँले खुल्ने भाषामा लेखिदिनु भयो भने हुन्छ, यो जिल्ला भेटिएन हामीले है। यसको लागि मलाई दिउँसो सम्पर्क गर्नको लागि अनुरोध गरेँ कमलजी, हेर्न मन हुँदाहुँदै पनि हेर्न सकिने, यसको लागि क्षमा चाहे। अर्को छ राधे राधे गुरु, म खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट हो, करिना बी हो भन्नुभएको छ। के हो अङ्ग्रेजीमा टुङटुङ लेख्नु भएको छ, हेरिएन यति मात्रै भनियो। अर्को कमेन्ट छ, गुरु राधे राधे, म सल्यानबाट हाम्रो पात्रबाट सुन्दैछु भन्नुभएको छ। को हो यो, नामै आएन, अब के गर्ने, यो पनि हामी हेर्न सकिएन। अब सल्यानबाट त हाम्रो पात्रमा सुन्नुभयो, धन्यवाद छ है, तर कसले सुन्दै हुनुहुन्थ्यो भन्ने कुरो थाहा पाइदिए भए कति राम्रो हुन्थ्यो। अर्को कमेन्ट छ, गुरु राधे श्याम, म ओखलढुङ्गाबाट राजकुमार राई हो, यसरी प्रश्न बोलाउनु पर्यो नि होइन। अझ राम्रो चाहिँ राजकुमारजी, ओखलढुङ्गाको कुन गाउँमा हुनुहुन्छ लेखिदिए भए कति राम्रो हुन्थ्यो, फेरि कमेन्ट थप्नु माथिबाट है। अर्को कमेन्ट त पनि हेरिहाल्छु, म सनातन, म रेडियो सनातन नेटवर्कबाट दैनिक सुन्ने गर्दछु, आज मेरो बारेमा हेरिदिनु न गुरु भन्नुभएको छ राजकुमारजी। अनि ओखलढुङ्गाको खबर के छ, कुन जिल कुन ठाउँमा हुनुहुन्छ ओखलढुङ्गाको, अझ खुलाइदिए कति राम्रो हुन्थ्यो होइन। उहाँले लेख्नु भएको छ, म 40 सालको वैशाखको 31 गते भन्नुभएको छ, वैशाख 31 गतेको समय ओखलढुङ्गामा जिल्लामा शनिबार 4:35 भन्नुभएको छ दिउँसोको है, 4:35 दिउँसो भन्नुभएको छ होइन, दिउँसोको समय रहेको छ उहाँको। यो जिल्ला चाहिँ

ओखल ढुङ्गा जिल्ला भन्नुभएको छ। ओखलढुङ्गा जिल्लामा जन्म भएको भन्नुभएको छ। जिज्ञासाहरू लेख्नु भएको छ, हाल चलिरहेको गुरुदशा, घर परिवारसँगको सम्बन्ध, राम्रो चल्ने व्यवसाय, स्वास्थ्य अवस्था, बोली वचन, बानी स्वभाव र घरको वास्तु, शुभ रंग, शुभ अङ्क। राम्रो कमेन्ट गर्नुभएको छ राजकुमारजीले। कमेन्टको लागि विशेष धन्यवाद।

0: छोटेश्वर राज ओझा मेरो जन्मतिथि भन्न गुइङ गुइङ गुइङ अङ्ग्रेजीमा लेख्नु भएको छ, नबुझ्ने हिसाबमा मैले पढिनँ है। हामीसँग अरू धेरै कमेन्टहरू हामीसँग नहुन सक्छन्, हामी कमेन्टको प्रतीक्षामा छौँ। तपाईँले गर्नुभएका कमेन्टहरूलाई हामी फटाफट रूपमा हामी हेर्ने प्रयास गरिरहेका छौँ। ईसा राई राधे राधे गुरु, ईसा राई राधे राधे गुरु भन्नुभएको छ, ईश्वरजीलाई पनि धेरै धेरै धन्यवाद छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूको कमेन्ट हेरिरहेका छौँ। कमेन्ट फटाफट रूपमा गर्नुहोला है, हामी प्रत्यक्ष रूपमा तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न जानकारीहरू र तपाईँले हामीलाई दिनुभएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौँ। फोन गर्नुहोला र हामीसँग भएका विभिन्न जानकारीहरू तपाईँले दिँदै गर्नुहोला। अनि आज त झन् कमेन्टबाट फटाफट रूपमा भइरहेको छ, दिनैभरि तपाईँको सेवा गर्ने प्रयास गर्छौँ। आज भोलि पर्सि निको पर्सि होइन, यो आज 16, 17, 18, 19, 20 हामी भरतपुरमा रहन्छौँ। त्यस पछाडि भरतपुरमा नरहन सक्नुहुन्छ, त्यसपछि कहाँ आउँदै हुनुहुन्छ गुरु भन्न तपाईँ सोध्दै हुनुहुन्छ भने तपाईँको जिल्ला आउँदैछौँ जहाँबाट धेरै फोन आएको छ। अब सोच्नुहोस् तपाईँले धेरैले फोन कसलाई गर्नुभएको छ, कुन जिल्लाबाट हामीलाई फोन आइरहेको छ, हामी कहाँ आउने भन्ने कुरामा अझ धेरै। यो जुन 20 गतेदेखि हामी काठमाडौँ जान्छौँ भनिरहेको छु, तर एक दिनको लागि चिनाएर सक्छौँ धेरै फोन आयो भने। 9 बजेदेखि अहिले हामी आफ्नै काममा काठमाडौँ बोल्छौँ एक दिन, त्यस पछाडि आएर हामी कहाँ जाने भनेर हामी अलिकति तपाईँसँग सल्लाह लिँदैछौँ। कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ धेरै लौ न, हाम्रोतिर त कार्यक्रम दैनिक रूपमा बस्छ गुरुदेव, तपाईँ आइजेदेखि चिना बनाउन थियो, चिना हेराउन पनि थियो, सँगै भेटेर परिवारकै सबैको चिना हेर्न मन लागेको थियो भन्ने कतै छ भने सम्पर्क बनाऊ, हामी तपाईँको जिल्ला आइहाल्छौँ, हामी तपाईँको जिल्लामा आएर चिना हेर्ने बनाउने कामहरू गर्छौँ। खाँदबारी जुन दिन हामी बस्यौँ, धेरै भक्तहरूको हामीले कवचहरू दिन बाँकी छ, कवचहरूको लागि हामी आज भोलि अब यहाँबाट पठाउँदैछौँ। कसले पाउनुभयो हामीले धेरैलाई पठाइ पनि सकेका छौँ। हामीसँग खाँदबारीमा कवचहरू कम भएको कारणले गर्दा यहाँ ज्योतिष दर्पण कार्यालयमा थियो, आएर पठाएका छौँ, पाउनु भएन, कार्यक्रम सुन्दै हुनुहुन्छ। ए मैले पनि पाउनु थियो भन्दाखेरि गुरु मेरो सामान आइपुगेको त मलाई त फोनै आएन भन्दाखेरि हामीलाई पनि सम्झाउनु होला राम्रो हुन्छ। यति भने कार्यक्रम ज्योतिष दर्पणमा छोटो लिन्छु विश्राम, पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन। मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

तपाईँहरू जहाँ हुनुहुन्छ अनि हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँले चाहिँ कार्यक्रम हामीलाई चाहियो फलानु ठाउँमा यो यसबाट कार्यक्रम आउँथ्यो अब आउन छोड्यो भनेर धेरैले हामीलाई सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्न थाल्नु भएको छ है। त्यसो भएको हुँदा तपाईँहरूले हामीलाई जानकारी चाहिँ गराउनु पर्यो कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्थ्यो अहिले चाहिँ आउँछ कि आउँदैन सबै कुरामा हामीलाई तपाईँले जानकारी दिनुभयो भने हामी तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छ है। त हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने क्रममा छौं। यतिखेर गुरु राधे राधे मतदाङबाट विवश मगर म सधैँ सुन्ने गर्छु कार्यक्रम रेडियो परिवर्तन 99 MHz म अहिले मेरो छोरीको बारेमा जान्न चाहन्छु भनेर हामीलाई एउटा कमेन्ट आएको छ। त्यो कमेन्टलाई हामी हेरिहाल्छौ। 2077 साल भन्नुभएको छ उहाँले। 2077 साल माघ महिनाको 16 गते भन्नुभएको छ। माघ महिनाको 16 गते शुक्रबार बिहान 3:55 भन्नुभएको छ। बिहानको 3:55 जन्म भयो। कुन जिल्लामा भन्नुभएको छ उहाँले थाहा छैन। 3:55 जाँदा दाङ जिल्लामा भन्नुभएको रहेछ। दाङ जिल्लामा जन्म भयो। अब यो रातिको भएछ दुईटा बार भन्नु पर्यो। बिहिबारको राति शुक्रबारको बिहान 15 गते राति 16 गते बिहान खुलाएर लेख्नु भएको छ। यसको लागि उहाँको लागि कमेन्टको लागि पनि धन्यवाद। अब उहाँको जिज्ञासा छैछ नि हेरौँ। अब जिज्ञासा छैन, अब जिज्ञासा छैन भने नाम जोडाउने हो हामीले। तपाईँले यो भन्नुभएको 16 गते बिहान 15 गतेको राति 16 गतेको बिहान है। तपाईँको छोरीको नाम तिस्य नक्षत्रको 4 पावबाट नाम जोड्छ। दण्डकुमारी अथवा डालकुमारी नाम आउँछ। कर्कट राशि हुन्छ। तपाईँको छोरीको लागि प्रतिपदा तिथिमा जन्म भएको छ। अहिले शनि ग्रह चलिरहेको छ। यति भनेला

विषय धन्यवाद छ। हामी प्रत्यक्षमा कुराकानी हामी गर्ने एउटा प्रयास गर्दैछौ है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं र हामी तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा अर्को एउटा कमेन्ट छ, हामी हेरिहाल्छौ। राजाराजी गुरु, म उर्मिला महतो, रेडियो सनातन, पश्चिम नवलपरासी, प्रतापपुर गाउँपालिका। गोपीगंजबाट सुन्दैछु भन्नुभएको छ। मेरी छोरीको बारेमा हेर्न मन छ गुरु भन्नुभएको छ। अब पश्चिम चितवन पराचीबाट हुनुहुन्छ, नवलपराचीबाट। छोरीको जन्म लेख्नुहुन्छ उहाँले, 2082 साल जन्म लेख्नुहुन्छ। पुष महिना 25 गते भन्नुभएको छ। पुष महिनाको 25 गतेको समय शुक्रबार बिहान 11:25 भन्नुभएको छ। बिहानको समय भन्नुभएको छ उहाँले, मा पश्चिम नवलपरासी जिल्ला पर्वघाट सुस्ता पश्चिम प्रतापपुर गाउँपालिकामा सेमरीमा भएको भन्नुभएको छ। भनेको यो चाहिँ नवलपरासी जिल्ला भन्नुपर्छ यसलाई हामी, अब अथवा परासी पश्चिम पर्वले है। उहाँले जिज्ञासा छ, छोरीको ग्रह दशा, भूत भविष्य, पढाई, स्वास्थ्य, आमाबुवासँगको सम्बन्ध, घरको वास्तु, शुभ रंग शुभ अंक, वैवाहिक जीवन, बानी स्वभाव बारे बताइदिनु न गुरु भन्नुभएको छ। विशेष धन्यवाद छ उर्मिलाजीलाई। 82 पुषको 25 गते 11:25 बिहान उत्तर फाल्गुनी नक्षत्रको चौथो पावबाट पीबाट प्रीति पिताम्बरी नाम आउँछ, कन्या राशि हुन्छ। यहाँबाट हेर्दाखेरि सप्तमीको दिनमा जन्म भएको देखिन्छ, भनेको भर्खरै जन्म भएको छ, त्यस्तो नराम्रो ग्रहहरू केही पनि छैन। सूर्य छ, सूर्यले मान्छेलाई एकदम शोकिनबाट पर राखिदिन्छ, घरमा शोक सन्तप्य पर्न सक्छ। विशेष ध्यान दिनु, भोलिको दिनमा ग्रह ठिक छन्। सामान्य सूर्यहरूको नवग्रहको शान्ति गर्नु राम्रो हुन्छ, आमा बाबासँग राम्रै हुन्छ। घरको वास्तु पनि त्यस्तो खराबी देखिएको छैन, राम्रै छ। बानी स्वभावहरू अलिकति कम बोल्ने, अलिकति छुच्चीपनको स्वभाव हुन सक्छ भोलिको दिनमा। अरू कुरामा राम्रै छ, आत्तिनु पर्दैन। आमालाई पेटको समस्याहरू आउन सक्ने सम्भावना छ। आठङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो चाहिँ कालो रंग दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। उर्मिला महतोलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु कमेन्टको लागि। हामीसँग अन्य कमेन्टहरू हुन सक्छन्, तर हामी हेरिरहेका छौं, कमेन्टहरू आइरहेको छैन है। हामी विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान हुने गरी हामी तपाईँलाई जानकारी गराउँछौ। एउटा कमेन्ट कपी पेस्ट गरेर अर्को कमेन्ट लेख्नुभयो भने हामी हेर्न सकिएन है। हामीलाई एकचोटिको भन्दा दुईचोटि कमेन्ट गर्नुभयो भने गाह्रो हुन्छ, बुझ्नुभयो। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्छु। राधे राधे गुरुदेव, म कञ्चनपुर जिल्लाबाट सुरेश राज ओझा भन्नुभएको छ। उहाँले कार्यक्रम सुन्नु भएको छैन क्या, मलाई थाहा छ। त्यही भएर राम्रोसँग तपाईँले शुद्ध नेपाली भाषामा लेख्नुभयो भने ती कमेन्टहरूको लागि हामी पक्कै पनि पालो दिनेछौ। अगर तपाईँले कमेन्ट गर्नुभएन अथवा अंग्रेजीमा लेख्नुभयो, एउटै कमेन्टलाई चाहिँ दुईचोटि दोहोऱ्याउनु भयो भने हामी तपाईँको बारेमा हेर्न सक्दैनौ है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। हरेक दिन तपाईँले 8 बजेबाट 9 बजेसम्म सनातन रेडियो नेटवर्क हुँदै तपाईँले हामीलाई दैनिक रूपमा यो कार्यक्रम सुन्न सक्नुहुन्छ। तर कार्यक्रम सुन्दा बिहान 8 बजेदेखि कार्यक्रम तपाईँले सुन्न पाउनु भएन भने हाम्रो यहाँ स्थानीय रेडियोले त तपाईँको 8 बजेदेखि हाल्नुहुन्न भन्ने हामीले जानकारी गराउनुहोला। हामी अर्को रेडियोमा कार्यक्रमको तयारी गर्छौं, अथवा उहाँहरूसँगको यो आदि कार्यक्रम हालिदिनु भन्दा बरु कार्यक्रम हटाइदिनुको लागि मैले धेरैलाई अनुरोध गरेको छु। त्यही भएको भएर हामीलाई जसले टाइममा राखिदिनुहुन्छ उहाँको रेडियोबाट हामीले कार्यक्रम प्रसारण गर्ने हो, र हामीसँग तपाईँले
प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 मा सिधा रूपमा सम्पर्कमा आउन सक्नुहुन्छ। हामी सबैको हामी जानकारी दिने प्रयास गरिरहेका छौं। हामीलाई प्रत्यक्ष रूपमा तपाईँले जिज्ञासा राख्न सक्नुहुन्छ र हामीलाई दिउँसो फोन गर्दाखेरि यिनै दुईटा नम्बरमा गर्नुहोला अथवा फेसबुकमा हामीलाई फलो गर्नुहोला। फेसबुकमा फलो गर्नुभयो भने हामी तपाईँको कमेन्ट मात्र नभएर फेसबुकमा मेसेज पनि गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि कुराकानी गर्छौं। तपाईँको गाउँमा रेडियोले कार्यक्रम प्रसारण गरिरहेको छैन भने हामीलाई एकचोटि जानकारी गराउनुहोला, हामी तपाईँको जानकारी अनुसार अगाडि बढ्नेछौ। यो कुराको जानकारी गराए फेसबुकमा कहाँबाट खोज्ने होला भन्ने भयो भने के हुन्छ भने तपाईँलाई एउटा कुरा म जानकारी गराइहालौं। के हुन्छ भने नि हरेक दिन तपाईँ हामीलाई फोन गर्ने अथवा फेसबुकमा खोज्ने प्रयास गर्दै हुनुहुन्छ भने LAXUM

0: भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने हामी एउटा प्रयास गरिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौँ। हामीलाई सिधा तपाईँ सम्पर्कमा हामीसँग रहन सक्नुहुन्छ। हामी 20 गते पछाडि काठमाडौँ आउँदा तपाईँहरूसँग भेट्नेछौ, जसले हामीलाई फोनबाट सम्झिनुहुन्छ, जसले हामीलाई गुरूदेवसँग भेट्ने काम थियो भन्दा हामीलाई फोन गरेर नम्बर दिनुहुन्छ, हामी एक दिनको लागि काठमाडौँमा तपाईँहरूसँग भेट्नेछौ, यसको लागि सम्पर्कमा रहनुहोला। यसको लागि फेसबुकबाट आफ्नो नम्बर छोड्नुहोला अथवा नम्बरमा फोन गरेर हामीसँग प्रत्यक्ष दिउँसो 10 बजेबाट बेलुका 6 बजेसम्म हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। है हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र विशेष समस्याको समाधानहरू पनि गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। कार्यक्रम ज्योतिष दर्पणको आजको लागि हामी लगभग अन्तिम भागमा आइपुगेका छौँ। कतिको कमेन्टहरू हेरियो, कतिको कमेन्टहरू हेर्न बाँकी भयो होला, यसको लागि नरिसाउनु होला, सबैको पालो आउँछ भन्ने हुँदैन नि त। सबैको कमेन्टलाई हामीले हेर्न सकेनौँ भने पनि तपाईँको कमेन्ट भोलिको दिनमा हामी हेर्नेछौ। है प्रत्यक्ष रूपमा जिज्ञासाहरू राख्नको लागि दिउँसो नम्बरमा पनि फोन गर्नुहोला, र भोलि हामी वा भोलि पनि कमेन्टै पढ्नुपर्छ कि जस्तो छ, भोलि पनि हामी कमेन्ट पढ्न सक्छौ, र तपाईँलाई के को बारेमा जानकारी दिन मन छ त्यो हामीलाई तपाईँले।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेका साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ, र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
11: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो

0: पंखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीपरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ। सो कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको हो। पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिङ सड़क खण्ड अहिले विस्तार क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै सो खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा बाढ़ी पहिरो सड़क मर्मत तथा अविरल वर्षाका कारण सवारी आवागमन प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान 8 बजेसम्म विभिन्न राजमार्गमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ। कोशी प्रदेशमा भोजपुरको मध्य पहाड़ी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका 5 बोखिम क्षेत्रमा बाढ़ीका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा पहिरो खसेपछि पनि एकतर्फी रूपमा सवारी सञ्चालनमा छ। यस्तै बागमती प्रदेशमा काठमाडौँ नेपालथोक कटुञ्जे सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर 4 महालक्ष्मी क्षेत्रमा कुलेखानी फाखेल फर्तिङ काठमाडौँ सड़क खण्ड सड़क मर्मतका कारण पूर्ण रूपमा बन्द गरिएको छ। यसै गरी काभ्रेको रोशी गाउँपालिका 11 कालढुङ्गा क्षेत्रमा बाढ़ीका कारण बीपी राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 दुङखोला क्षेत्रमा पहिरो खसेपछि सालझण्डी झोडपाटन सड़क खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले प्रभावित सड़कमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ। यस्तै यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ। हिजो बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। लुम्बिनीमा नेपाली कंग्रेस इतर समूहका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको अन्तिम प्रदेश भेला आज हुँदैछ। यसअघि तयारी नपुगेर रोकिएको लुम्बिनी प्रदेश स्तरीय भेला सो समूहले दाङमा गर्दैछ। यसअघि 6 प्रदेशमा भेला गरिसकेको समूहले आज अन्तिम प्रदेश भेला गर्न लागेको हो। भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ। देउवा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्णबहादुर खड्काले गर्दै आएका छन्।
1: प्रतिरोधात्मक आर्थिक हुला छ त अरू कठिनै खोज्बै।

0: AIP बीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: ओहो जेठा बजार हिँड्छ क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलाको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका होला सस्ता पाटा किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ
2: त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका
4: हुलास भए अरू किन खोज्ने

पानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। पानीमा घर कर्जा, पानीमा ब्याङ्क।

आजकल AI voice, fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिगबिगी बढेको हुनाले यसका ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ्क कोटिङ भएकोले किया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: नेपालमा पाँच वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मको बालबालिकाको पोषण अवस्था परीक्षण गरेको थियो, जस अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बालबालिका तीव्र कुपोषणमा प्रभावित भएका छन्। चीनसँग सीमा जोड़िएको दोलखाको लप्ची घुम्न पुगेका दुईजना युवाले सीमा पार गरेर ड्रोन उडाएपछि चीनका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। गत असार 2 गते लप्ची पुगेको काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले नेपाली सीमा पार गरेर ड्रोन उडाएपछि चीनका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। उनीहरू दुवैलाई असार 12 गते चीनिया सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हाम्रा सहकर्मीले

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संकट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुनै
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287076।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
11: 9810555580
2: र व्हाट्सएप नम्बर 9852286646।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180049।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
11: बाङ्गा चिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्कसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्कसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक, सङ्कसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9748346084।
15: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी सङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात् प्रति केजी मात्र ₹49, तीन जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात् प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
16: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा, फोन नम्बरहरू 029562201 र 9749922520।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
19: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
20: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
19: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
20: डिजाइनर सुमन ठटाल 9865349444
19: र 0295901555।
21: More style, more design. Total Tailors.

0: डिजिटल नेपाल चोकमा आनिगे हेक्याङ याम्मो लक्ोरे हेक्याङ हाइनन छोसा उसुर्बानु निङवा केबक्पा ब्याङ्किङ र लाबो फोकुङ मुक्तिनाथ विकास ब्याङ्क रे तेन्छा आपरुङो चोगुवा मुक्तिनाथ विकास ब्याङ्क तेन्छा ब्याङ्क ओमे ब्याङ्क तेन्छा ओ केमा फोङ
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन। You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना

0: अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: MCSA कम्प्युटर सेन्टर खादबारी शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संस्था सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात् प्रति केजी मात्र ₹49, स्टिल जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात् प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
6: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 029562201 र 9749922520।
7: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9743846084।

0: Manaslu World College, a home for future leaders. Java Hill, Kathmandu.
1: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत

0: लाइने
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 संखुवा सभा।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदा

0: अनि महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संस्था सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49। स्टिल जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
3: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। फोन नम्बरहरू 0295-65-201 र 97-4-22-520।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860-96-40-00
6: र 9819-32-76-75।

0: डिजिटल नेपाल चर्मा अनि गे हेक्याङ याम मु लक्कोरि हेक्याङ फाइनान्स होसा उसुरबानु निङवा केबक्पा ब्याङ्किङ र लाभो फोकुङ मुक्तिनाथ विकास ब्याङ्कले तेन्छा आपलुङ चोगुगा मुक्तिनाथ विकास ब्याङ्क तेन्छा ब्याङ्क उमे ब्याङ्क तेन्छा केमा पोङ
1: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423 1849

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्र विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286646।
3: आयो सबको घर घर मा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
9: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

आज र भोलि देशभर वर्षाको सम्भावना, बाढ़ी पहिरोका कारण विभिन्न राजमार्गमा यातायात अवरूद्ध, अमेरिका र इरानद्वारा एकअर्का विरूद्ध भइरहेको सैन्य आक्रमण स्थगित, आगामी वार्ता भने अन्योल, र विश्वकप फुटबलमा जर्मनी र नेदरल्याण्डस प्रतियोगिताबाट बाहिरिए।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी, समाचार अब विस्तारमा।
2: पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। सो रिट न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा पेशी चढ़ेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले यही असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको हो। पत्नी दोमाया पौडेलले विष्णुलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार 10 गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। सो रिटका सम्बन्धमा न्यायाधीश सूर्यकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको थियो। सोही अनुसार आज सुनवाई हुन लागेको हो।
1: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुंगा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्य योजना 2083 लागू गरेको छ। सो कार्य योजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। पृथ्वी राजमार्ग वर्षा याममा अवरूद्ध हुने जोखिम तयारी कार्य योजना लागू गरेको हो। नागढुंगा मुगलिन सड़क खण्ड अहिले विस्तार क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै सो खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्य योजनामा उल्लेख छ। सड़क विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरूद्ध भएमा द्रुत टोली सड़क अवरूद्ध हुने बित्तिकै पहिरो पन्छाउन चारवटा खण्डमा 24 घण्टा मेसिन र जनशक्ति तैनात गरिएको छ। यस्तै विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्य योजना तयार गरिएको बताएको छ। कार्य योजनामा राजमार्गका उच्च जोखिमयुक्त स्थान पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिने विभागले जनाएको छ। त्यसै गरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सड़कै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सड़क भासिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका काम गरी सड़क सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ।
2: देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा बाढ़ी पहिरो सड़क मर्मत तथा अविरल वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान 8 बजेसम्म विभिन्न राजमार्गमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ। कोशी प्रदेशमा भोजपुरको मध्यपहाड़ी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका 5 बोखिम क्षेत्रमा बाढ़ीका कारण सड़क एकतर्फी मात्रै छ। नगरपालिका 9 राजद्वाली स्थित मेची राजमार्गमा पहिरो खसेपछि पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। त्यस्तै बागमती प्रदेशमा काठमाडौं नेपालथोक कटुञ्जे सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर 4 महालक्ष्मी क्षेत्रमा कुरेखानी फालेक फर्फिङ काठमाडौं सड़क खण्ड सड़क मर्मतका कारण पूर्ण रूपमा बन्द गरिएको छ। प्रहरीले त्यही रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढ़ी स्थित नेपाल चीन जोड्ने मितेरी पुल मर्मतका कारण असार 17 गतेसम्म पूर्ण रूपमा बन्द गरिएको छ। यसै गरी मकवानपुरको बकैया गाउँपालिका 12 विंगन क्षेत्रमा कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ भने ललितपुरको बागमती गाउँपालिका 3 छम्पी क्षेत्रमा अविरल वर्षाका कारण भट्टे डाँडा हेटौडा कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द रहेको छ। काभ्रेको रोशी गाउँपालिका 11 कालढुङ्गा क्षेत्रमा बाढ़ीका कारण बीपी राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। यस्तै लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 पहिरो खसेपछि सालझण्डी धोड पाटन सड़क खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले प्रभावित सड़कमा यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़क अवस्था यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ। यसैबीच यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी सहरचामे सड़क र मध्य पहाड़ी लोकमार्गमा सवारी रोक लगाइएको छ।
1: लुम्बिनीमा नेपाली कंग्रेस इतर समूहका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको अन्तिम प्रदेश भेला आज हुँदैछ। यसअघि तयारी नपुगेर रोकिएको लुम्बिनी प्रदेश स्तरीय भेला सो समूहले दाङमा गर्दैछ। यसअघि छ प्रदेशमा भेला गरिसकेको समूहले आज अन्तिम प्रदेश भेला गर्न लागेको हो। भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ। देउवा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्ण पहाकाले गर्दै आएका छन्।
2: राष्ट्रले भोलि शपथ लिने भएका छन्। भोलि बिहान 11 बजे पार्टी कार्यालयमा शपथ कार्यक्रम राखिएको छ। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 900 केन्द्रीय सदस्यहरूको शपथ भोलि हुने बताइएको छ। सभापति लामिछानेले भने भरतपुरमै शपथ लिएका थिए। शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रासोपाको तयारी छ। बैठकमा मनोनित पदाधिकारी र सदस्यहरूबारे छलफल हुने नेताहरूले बताएका छन्।
1: काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट गरिएको छ। व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ। बनेपा नगरपालिका 16 र 13, पनौती नगरपालिका 7-8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिए। मरेका कुखुरा तथा हाँसलाई खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

AITV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AIT क्लियर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

0: आजकल AI voice एक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरानले एक अर्का विरूद्ध सैन्य आक्रमण स्थगित गरेका छन्। दुवै मुलुकले यसै साता छुट्टा छुट्टै वार्ताका लागि कतारमा प्रतिनिधि मण्डल पठाउने घोषणा गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी समकक्षीहरूसँग भेटका लागि अनुरोध गरेको र कतारको दुहामा आज बैठक गर्ने योजना बनाएको बताएका छन्। यद्यपि तेहरानका प्रतिनिधिले अमेरिकासँग कुनै पनि स्तरमा भेट्न सहमति नजनाएको स्पष्ट पारेका छन्। आज दोहामा हुने अमेरिकी टोलीसँगको वार्तामा समेत इरानले सहभागिता जनाउने विषयलाई इरानी एक वरिष्ठ अधिकारीले अस्वीकार गरेका छन्। यसले गर्दा अमेरिका इरान मामिला झनै पेचिलो बन्दै गएको छ। साथै आगामी कदमका लागि गरिने वार्ता समेत अन्यलमा परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छनृ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, के कुरा थियो?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
14: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 0295562001 र 97429222520।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557668, 9852557668।
5: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
1: सम्पर्क नम्बर 9860946000
0: र 9819327375।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना त तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सङ्कुवा सभा
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842569801 जनक पौडेली 9852558344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी एक बुद्ध टोल सङ्कुवा सभा।
11: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्कुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: NCSA कम्प्युटर सेन्टर खादबारी 1 संघ सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनु।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
6: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98 433 47 262,
4: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 163 55 553 र 98 4 23 18 049।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 6667।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946400
6: र 9919375775।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार।
9: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 9865349444
11: र 0295901055।
12: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
13: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 0295602448।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: लौकै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।

0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852160580 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: आयो सबको घर घरमा आयो।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: नमस्कार वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
10: सम्पर्क नम्बर 0295605679 र मोबाइल नम्बर 9842082776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि, यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
7: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852560580 र 9841-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9816655553 र 9943318049।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801। जनक पौडेली, 9852-58-344 र 0295-60-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
10: सम्पर्क 9843-47-262,
2: 9010-55-55-85
10: र वाट्सएप नम्बर 9852-28-646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: यस्तो गर घरको आँगन पुग्छ सेरो फेरो।
2: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust,
4: BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: दोषी ठहर र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका दुईजना सदस्यको नाम हटाउँदै राष्ट्रपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बाँसतोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ। देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ। वर्षाका कारण विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। महाशाखाका अनुसार कैलालीको बलिया बर्दियाको रारा ताराताल र मानपुर बाँकेको बेलभार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। यसका साथै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ। लगातारको वर्षासँगै विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर विश्वविख्यात संरक्षण कर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइनस्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइडलाई सदस्यमा मनोनित गर्नुभएको हो।

0: संचालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरू मध्ये लर्ड क्यामोस विलियम स्टोनर र एरिक डाइन्स्टन नेपालको संरक्षण इतिहाससँग जोडिएका व्यक्तित्व हुनुहुन्छ। कोषको अध्यक्षमा भने मन्त्री चौधरीलाई नै जिम्मेवारी दिइएको छ। 68 औं संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अरियालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसै गरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा पृष्ठ विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 8 महिनामा रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ। राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत तीन निकायको संयुक्त प्रयासबाट 3,51,76,420 रूपियाँ बराबरका अवैध सामग्री बरामद गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपड़ा, कफी बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्रीमध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 वटै पालिकालाई एकै कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर, अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगवेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। $1 अर्ब ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक थिए। घर जग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा गो चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले गोलेन चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 2023 अवधिमा लगानी र क्रिप्टो करेन्सी आयोजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट $1 अर्ब भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइवरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइवरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइवरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान 7:45 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एकको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरूको साथबाट झण्डै $35,000 जफत गरिएको तथा $6,40,000 भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव कुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित। वनमन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँकी बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। चिनिया व्यापारी ग्यो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ।
5: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
9: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानून कार्यान्वयनमा कड़ा बन्न महानगर प्रहरी बललाई निर्देशन दिनुभएको छ। बसन्तपुरमा हिजोदेखि शुरू भएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रम नमस्ते सेवा अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यवाहक मेयर डंगोलले रूखो बोलेर कानून कार्यान्वयन नहुने बताउनुभयो। नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्न नगर प्रहरीलाई उहाँको आग्रह छ। काठमाडौँको टोखा र गोर्खाको पालुङटार नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ। टोखा र पालुङटार नगरपालिका बीच आपसी मैत्री सहकार्य तथा दिगो विकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापित भएको हो। भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पत्रमा हिजो टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र पालुङटार नगरपालिकाका मेयर विवस चिन्तनले हस्ताक्षर गर्नुभयो। सम्झौतामा दुवै नगरपालिकाले सुशासन सेवा प्रवाह भौतिक पूर्वाधार विकास त्यसै गरी शहरी व्यवस्थापन वातावरण संरक्षण विपद व्यवस्थापन शिक्षा स्वास्थ्य पर्यटन संस्कृति आर्थिक विकास तथा सामाजिक विकास लगायतका क्षेत्रमा आपसी सहकार्य अनुभव आदान प्रदान तथा प्राविधिक सहयोगलाई संस्थागत रूपमा अघि बढ़ाउने सहमति भएको छ। भक्तपुर नगरपालिकाको विश्व नगरसभा बैठकले आर्थिक विधेयक 2083 विनियोजन विधेयक सहित आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सर्वसमितिले पारित गरेको छ। नगरपालिकाकी उपमेयर रजनी जोशीले असार 10 गते 2,55,00,000,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपमेयर जोशीले नगरपालिकाले आदर निकेतन न्यून शुल्कमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। उहाँले राजस्व संकलनलाई थप प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने नागरिकबाट प्राप्त गुनासा र सुझावलाई सम्बोधन गर्दै बजेट तर्जुमा गरिएको तथा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान क्रमशः घट्दै गएको उल्लेख गर्नुभयो। उहाँले नागरिकलाई कर सम्बन्धी सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण कार्यक्रम अन्तर्गत झूल वितरण गरिएको समेत सभा समक्ष जानकारी गराउनुभयो। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1,592 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 20,24,561 रूपियाँ जरिवाना संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँडरक्सी खाएर गाड़ी चलाउने 73, नियम विपरीत राइड शेयरिङ गर्ने 87, सांकेत बत्ती उल्लंघन गर्ने 74, तीव्र गतिमा गाड़ी चलाउने 78, लेन अनुशासन पालना नगर्ने 47 जनालाई कार्यवाही गरिएको हो। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87, अनावश्यक हर्न बजाउने 56, एकतर्फी बाटोमा गाड़ी चलाउने 32 र अन्य नियम पालना नगर्ने 1,058 जना कार्यवाहीमा परेका हुन्। र सड़क पेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आज पनि माइती घरमा प्रदर्शन गरेका छन्। उनीहरूले लगातार 9 दिनदेखि प्रदर्शन गरिरहेका छन्। काठमाडौँ महानगरपालिकाले सड़क पेटी मठ मन्दिर र सार्वजनिक चौकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगर प्रहरी बलको सप्ताहव्यापी नमस्ते सेवा अभियान शुरू। नागरिकसँगको सम्बन्धमा

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
2: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 029562201 र 97449222520।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग नेकुडी चेलछेउ संखुवा सभा, फोन नम्बर 029562320 र 98420505041।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।

0: हाम्रो यो पढाइ त के भएको हो? जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ।
1: अहिले त साइको भयो जस्तो छ, जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त।
2: होइन,
3: के लेखा छ र?
2: कार्यसफल
3: कार्यसफल

0: लवै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
2: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
1: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला।
9: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै

0: मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447260,
1: 9810555580
0: र व्हाट्सएप नम्बर 9552286646।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ, म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946400
1: र 9932376775।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: नमस्कार है वडाध्यक्षज्यू
2: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
9: आयो सबको घर घरमा
10: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
11: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
13: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
14: किन र काका
13: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
14: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
13: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
14: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
13: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
14: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
14: प्रोप्राइटर सुनु एन भीम कदाइली
13: सम्पर्क 0294400084 र 9804045827
15: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन्नी
16: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
21: सरप्राइज जेनी, यो गहना कस्तो छ?
22: छ्या, यस्तो पनि गहना लाउँछन्?
21: अनि यो
22: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
21: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
22: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
21: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
22: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
19: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
22: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 801, जनक पौडेली 98520 58 344 र 029560248।
19: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: राष्ट्रको गौरव नै आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5-90-667 र 98-4-20-22-667।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-5-60-580, 99-5-20-61-580 र 99-4-21-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, शङ्खुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
15: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
14: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
15: हाम्रा सेवाहरू:
14: दाँत नदुखाई खोल्ने,
15: दाँत भर्ने, दाँतको आसुति गर्ने,
14: दाँतको एक्सरे सुविधा,
15: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
14: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
15: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
14: ध्यान दिनै पर्ने कुरा:
15: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
14: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
16: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार।
17: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
18: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
17: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
19: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
19: छटाल टेलरिङ सेन्टर, खातबारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
19: र 0 29 5 90 155।
20: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।

0: FM and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: केही दिन वर्षाको राम्रो सम्भावना, वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
5: त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्योभन्दा अल्टरनेटिभ रूट के छ र त्यहाँ सेफ्टीलाई यसो एनालाइज गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई।
6: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 रूपियाँ अनुदान, सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
4: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण, सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
6: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने।
4: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। यही असार 5 पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जून 13 भन्दा 6 ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 4 असार 8 कोशी, मधेस र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलन 1 लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि थप केही समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको हो। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 अर्थात असोजको 3 हो।
4: यसैबीच पछिल्लो 24 पश्चिम तराईमा राम्रो वर्षा भएको छ। लामो समय पानी नपर्दा अत्यधिक गर्मी बढ़नुको साथै धान रोपाई गर्न नपाएको अवस्थामा पश्चिम तराईका मा हिजो र आज राम्रो वर्षा भएको हो। पछिल्लो 24 कञ्चनपुरको अनुमान नगरमा 150 मिलिमिटर भन्दा धेरै पानी परेको छ। बर्दियाको मानपुर र तारातालमा पनि 24 130 मिलिमिटर पानी भन्दा धेरै वर्षा मापन भएको छ। पछिल्लो 24 कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली तथा मध्य प्रदेशका थोरै ठाउँ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। अहिले भने देशका थोरै ठाउँमा मात्र पानी परिरहेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली सक्रिय रहने भएकाले

0: आउँदो दुई दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत रहन भनेको छ। यस्तो बेला बाढ़ी पहिरो डुबानको जोखिम धेरै हुन्छ। अब केही समय मनसून सक्रिय रहने भएकाले रोपाईका लागि उपयुक्त अवस्था आउने मौसमविदहरूले बताएका छन्।
1: वर्षापछिको पहिरोले संखुवासराको सिलिचोङ गाउँपालिका वडा नम्बर एक तेन्छोन बस्तीमा एक सामुदायिक स्वास्थ्य चौकी सहित 28 घर परिवार विस्थापित भएका छन् भने दुईवटा लघु जल विद्युत आयोजनामा क्षति हुँदा 600 भन्दा बढ़ी घर परिवार विद्युत सेवाविहीन बनेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासराका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो र माथिल्लो तेन्छोङका
0: वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़ेको छ। पछिल्ला वर्षहरूमा बाढ़ी र पहिरोले सड़कमा अवरोध पुर्याउने घटना धेरै बढ़ेका छन्। कयौं घण्टा सड़कमै रोकिनु परेको, बाढ़ी पहिरोले गाड़ीसँगै यात्रुमा क्षति पुगेको जस्ता घटनाहरू बारम्बार सुनिँदै आएका छन्। बाढ़ी र पहिरोले सड़क दुर्घटना पनि बढ़ाउँछ। वर्षामा सड़क अवरूद्ध हुने जोखिम कस्तो छ भनेर साथी सम्झना महर्जनले

0: उहाँहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसून प्रवेश गरेको 12 दिनमा देशभर फैलियो, वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़्यो, सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह, पहिरोले शंखसभामा 28 घर परिवार विस्थापित, मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले पूर्व तयारी गर्यो, वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र वैकल्पिक मार्ग सड़क बुझ्न सड़क विभागको आग्रह लगायतका खबर प्रस्तुत गर्यो।
2: साउदी अरब सरकारले 33 नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा माफी प्रदान गरेको मन्त्रालयको भनाई छ। मन्त्रालयले शाही माफी भएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ।
1: नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ़ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1,30,00,000,000 रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन अनुकूलन कोषका सम्पर्क व्यक्ति सुमन सुवेदीका अनुसार परियोजनाको निर्माण, वित्तीय संरचना र खर्च सरकारी कोषबाट हुनेछ। आउँदो 6 वर्षसम्म सञ्चालन हुने यो परियोजनाले कर्णालीका हुम्ला, कालीकोट, मुगु र सुदूरपश्चिमका बझाङ, बाजुरा जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरीलाई समेट्नेछ। जलवायु परिवर्तनका कारण खानेपानी, सिंचाई र कृषि उत्पादनमा संकट भोगिरहेका समुदाय नै परियोजनाको मुख्य प्राथमिकतामा रहेका उपसचिव सुवेदीले जानकारी दिनुभयो। स्थानीय स्तरमा व्यावहारिक र नवीन अनुकूलन कार्यक्रमहरू सञ्चालन हुने यस परियोजनाको द्विपक्षीय सम्झौता प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ। दुई मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर भए लगतै आउँदो 2 महिनाभित्रै कार्यान्वयन प्रक्रिया शुरू हुनेछ।
2: राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनित गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका वन तथा वातावरण मन्त्री गीता चौधरीले कोषको ऐन बमोजिम बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई मनोनित गर्नुभएको हो।
1: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति, अस्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 निजामती कर्मचारीसँग स्पष्टीकरणमा आएको छ। स्वीकृत विदा सकिएपछि पनि हाजिर नभई विदेशमै बसोबास गरिरहेका कर्मचारीहरूलाई मन्त्रालयले 15 दिनभित्र चित्त बुझ्दो प्रमाणसहित लिखित सफाई पेश गर्ने निर्देश दिएको हो। निजामती सेवा कानून अनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साथै स्वीकृत सकिएको 30 दिनभित्र कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार ती कर्मचारी निजामती सेवा ऐन विपरीत कार्यमा संलग्न देखिएकाले भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउने जनाएको छ। मन्त्रालयले कर्मचारीहरूको नाम भन्ने सार्वजनिक गरेको छैन। मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहिता कायम राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। विदेशमै बसेका र सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको पनि खोजी तीव्र पारेको मन्त्रालयले जनाएको छ।
2: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाईका क्रममा विशेष अदालतमा सम्पत्ति शुद्धिकरण मुद्दाको सक्कल मिसेल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित तथ्य

0: यस्तै फाइनान्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकामा 35 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज टक्सार पिखुवा खोला हाइड्रो पावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2,67 करोड़को कारोबार भएकोमा आज 365 कम्पनीको 87,37,000 किता शेयर 3,25 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। काठमाडौँको माइतीघरमा नलपरासी पश्चिमको सुस्ताबाट आएका सय नागरिकले आफ्नो मातृभूमि नागरिकता र लाल पूर्जाको अधिकार सुनिश्चित गर्न धरना दिएका छन्। सुस्ता बचाओ अभियानको आयोजनामा भएको धरनामा सहभागी सुस्तावासीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा दशकौंदेखि भोग्दै आएको समस्याप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। निधारमा रातो टीका हातमा नेपाली राष्ट्रिय झण्डा र विभिन्न माग सहितका प्लेकार्ड बोकेर माइतीघरमा बसेका वृद्धवृद्धा महिला युवा तथा स्थानीय बासिन्दाले आफ्नो अस्तित्व र पहिचानको रक्षा गर्न काठमाडौँसम्म आउनु परेको पीड़ा व्यक्त गरेका छन्। सुस्तावासीका अनुसार नारायणी नदीको बहाव परिवर्तनसँगै उनीहरूले पुस्तौंदेखि भोक्सरण गर्दै आएको उर्वर खेतीयोग्य जमीन भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेको छ। यस्तै दृष्टिविहीन नागरिकहरूले सम्मानपूर्वक बाँच्न र श्रम गरेर जीविकोपार्जन गर्न पाउनुपर्ने भन्दै 9 दिनसम्म पनि प्रदर्शन जारी रहेका छन्।
1: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएसमा अध्ययनरत विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनु पर्ने माग राखेका छन्। यो प्रणालीले कुनै परीक्षामा थोरै अंकले अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि पूरै शैक्षिक वर्ष वा ब्याज नै गुमाउन बाध्य पार्ने उनीहरूको गुनासो छ।
0: हुलाक सेवा सम्बन्धी कानून हुलाक ऐन 2019 र नीति समयानुकूल परिवर्तन गर्न सरकारवालाहरूले जोड़ दिएका छन्। हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा अधिकारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यपत्र प्रस्तुत गर्दै पूर्व सचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढ़ाउन कानून र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराईले हुलाक ऐन 2019 को संशोधन अनिवार्य भएको जानकारी दिनुभयो। यस्तै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भण्डारीले सन् 2050 हुलाक ऐन संशोधन भएपछि नेपालमा सन् 2005 हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा शुरू भएको र अहिले सबै जिल्लामा यो सेवा पुगिसकेको बताउनुभयो। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुदाको 27 बुदामा हुलाक सेवा सम्बन्धी सरकारी कुरियर सेवा प्रदायका रूपमा अघि बढ़ाउने समेत उल्लेख छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। सुन्धारामा रहेको नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम बीएसएस विभाग तथा दूरसंचार कार्यालयको निरीक्षण क्रममा उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका काम तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको छ।
0: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। एक नगरपालिका सहित आठवटै पालिका पूर्ण खोप सुनिश्चितता भएपछि जिल्ला खोप समन्वय समितिले एक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले जिल्लामा 15 महिनासम्मका 2068 र 16 23 महिनासम्मका 3364 बाल बालिकाहरूलाई सबै प्रकारका खोप लगाइएको बताउनुभयो। कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
1: बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1592 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 2,24,561 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 73, नियम विपरीत राइट सेयरिङ गर्ने 87, संकेत बत्ती उल्लंघन गर्ने 74, तीव्र गतिमा गाड़ी चलाउने 78, लेन अनुशासन पालना नगर्ने 47 जना कार्यवाहीमा परेका छन्। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87, अनावश्यक हर्न बजाउने 56, एकतर्फी बाटोमा गाड़ी चलाउने 32 र अन्य नियम पालना नगर्ने 1,058 जना पनि कार्यवाहीमा परेका हुन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल भागाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कड़ाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहामा आज इरानसँग उच्चस्तरीय कूटनैतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टिव बिटकोफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यस्तै यी दुई देश बीच अहिलेसम्म 23 अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजय भएका छन्। यस्तै 5 खेल बराबरीमा सकेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:00 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा
6: मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
10: ध्यान दिनै पर्ने कुरा।
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने कुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505।
13: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

साउदी अरेबियाद्वारा रमजानको अवसरमा 33 जना नेपाली कैदी बन्दीलाई आम माफी कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्किन पाउने। सुरसामा भएको भारतीय अतिक्रमणको विरोधमा स्थानीय बासिन्दा र काठमाडौँमा प्रदर्शन, समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यान आकर्षण। रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्डको 8 संस्करण यही असार 26 गते हुँदै 16 विधामा सम्मान र विशेष सांगीतिक प्रस्तुति रहने। अमेरिका र इरानद्वारा एक अर्का विरूद्ध भइरहेको सैन्य आक्रमण स्थगित, आगामी वार्ता भने अन्यलमा। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति नर्वे र आइभोरी कोस्ट बीच प्रतिस्पर्धा हुँदैछ।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

LCDमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LC लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखर नवीन समाचार अब विस्तारमा।
2: साउदी अरेबियाले रमजानको अवसरमा 33 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार रियाद स्थित नेपाली दूतावास मार्फत गरिएको अनुरोधका आधारमा माफी प्रदान गरिएको हो। माफी प्राप्त नेपाली कैदीबन्दी त्यहाँको आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्किनेछन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउदी सरकारको सो निर्णयप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गरेको जनाएको छ। मन्त्रालयले कैद माफी पाएको समय अवधि भने खुलाइ छैन। नेपाल सरकारले साउदी अरेबियाको निर्णयलाई दुई देशबीचको दीर्घकालीन मित्रता, सद्भावना तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिएको जनाएको छ। मन्त्रालयले साउदी सरकारप्रति धन्यवाद व्यक्त गर्दै यस कदमले नेपाल साउदी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साउदी अरेबियामा विभिन्न अभियोगमा सजाय भोगिरहेका नेपाली नागरिकलाई धार्मिक तथा विशेष अवसरमा माफी दिने परम्परा रहँदै आएको छ।
3: सुस्थामा भएको भारतीय अतिक्रमणको विरोधमा पश्चिम नवलपरासीको सुस्थाका बासिन्दाले काठमाडौँमा प्रदर्शन गरेका छन्। सुस्था बचाउ अभियानको आह्वानमा काठमाडौँ आएका 52 जना सुस्थावासीले माइती घरमा प्रदर्शन गरेका हुन्। नेपालको सार्वभौम भूमि सुस्थामाथिको अतिक्रमण तत्काल रोक्न र सगौली सन्धिको भावना अनुरूप सीमांकनका लागि प्रभावकारी कूटनीतिक पहल गर्न उनीहरूको माग छ। सुस्थावासीलाई तत्काल बिना कुनै शर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन पुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएको जमीनको नापजाँच गरी तुरन्त लालपूर्जा वितरण गर्नुपर्ने उनीहरूको माग छ। आन्दोलनका सदस्य मुन्ना खाँले सुस्थामा भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने माग राखेर काठमाडौँमा आएको बताए। सुस्थामा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको 12 करोड़को लगानीमा भइरहेको तटबन्ध निर्माणमा भारतीय पक्षले हस्तक्षेप गरेपछि अवरोध उत्पन्न भएको छ। सुस्थाका बासिन्दा भारतीय हस्तक्षेपको विरोधमा उत्रिँदै आएका छन्।
2: एसई र कक्षा 12 को नतिजा छिटो प्रकाशित भए पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेका छन्। नतिजामा त्रुटि, पुनयोगका लागि शुल्क वृद्धि र विद्यार्थीको असन्तुष्टिले विवाद चर्किएको छ। छिटो नतिजा प्रकाशनलाई उपलब्धि मानिए पनि विश्वसनीय मूल्यांकन सुनिश्चित गर्नुपर्ने माग उठेको प्रसंग सहित कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा प्रस्तुत गर्दैछौं।
4: एसईई र कक्षा 12 को नतिजा छिटो प्रकाशन गरेको भन्दै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ। बोर्डले परीक्षा सकिएको 40 दिनमा कक्षा 12 र 29 दिनमा एसईईको नतिजा सार्वजनिक गरेको थियो। यसअघि नतिजा प्रकाशनका लागि 70 देखि 90 दिनसम्म लाग्ने गरेको थियो। तर गत साता नतिजामा चित्त नबुझेको भन्दै कक्षा 12 का परीक्षार्थीले काठमाडौँको माइतीघरमा प्रदर्शन नै गरे। उनीहरूले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन्। नतिजामा चित्त नबुझेका कक्षा 12 का 32,800 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए। एसईईको नतिजामा पनि चित्त नबुझेर 32,200 विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये 1,879 जनाको नतिजामा परिवर्तन आएको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 ले जनाएको छ। आवेदन दिने मध्ये 5.81% विद्यार्थीको नतिजामा परिवर्तन आएको हो। गत 26,300 विद्यार्थीले आवेदन दिँदा 890 जना अर्थात 3.32% नतिजामा परिवर्तन देखिएको थियो। कक्षा 12 मा भने गत वर्षभन्दा थोरैले मात्र पुनर्योगका लागि आवेदन दिएको शर्माले जानकारी दिएका छन्। गत वर्ष 42,200 जनाले पुनर्योगका लागि आवेदन दिँदा 3% हाराहारीमा नतिजा परिवर्तन आएको थियो। यस वर्ष पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा आइसकेको छैन। विद्यार्थीले नतिजामा आशंका गर्दै काठमाडौँमा प्रदर्शन गरेपछि शिक्षा मन्त्री पोखरेलले मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिव प्रतिनिधि रहेको अध्ययन समिति गठन गरेका छन्। समितिले उत्तर पुस्तिका स्याम्पलिङ परीक्षण परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेशन लगायत काम गरी प्रतिवेदन बुझाउने मन्त्रालयले जनाएको छ। हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि बढ़ेको आरोप लागेपछि मन्त्री पोखरेलले जनशक्ति थप र प्रशासनिक प्रक्रियाहरू छुट्याएर चाँडो नतिजा प्रकाशित गर्ने व्यवस्था गरिएको स्पष्टीकरण दिएका थिए। गत वर्षदेखि पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गर्दै बोर्डले शुल्क समेत वृद्धि गरेको थियो। एसईईको पुनर्योगका लागि 500 र कक्षा 12 प्रत्येक विषयको पुनर्योगका लागि 1000 शुल्क लाग्ने व्यवस्था गरिएको छ। शुल्क वृद्धि गरिएकामा विद्यार्थी अभिभावकले विरोध गरेका छन् भने बोर्डका गल्तीका कारण नतिजा परिवर्तन हुँदा विद्यार्थीले शुल्क तिर्नुपर्ने व्यवस्था झन अन्यायपूर्ण भएको उनीहरूको गुनासो छ। सामाजिक सञ्जालमा गौरव राज विष्टले विद्यार्थीको गल्ती नहुँदा पनि शुल्क बुझाउनु पर्ने व्यवस्था अन्यायपूर्ण भएकाले सो नियम परिवर्तन गर्न शिक्षा मन्त्रीलाई सुझाव दिएका छन्। उनले लेखेका छन्, पुनर्योगका क्रममा विद्यार्थीको नतिजा फरक हुन गएको खण्डमा शुल्क विद्यार्थीलाई नै फिर्ता गर्नुपर्छ। गत वर्षको कक्षा 12 पुनर्योग नतिजामा शिक्षकले अंक जोड्दा पोस्टिङ गर्दा र बोर्डले कम्प्युटरमा प्राप्ताङ्क इन्ट्री गर्दा त्रुटि भेटिएको थियो। यस वर्ष एसईईको नतिजामा पनि त्यस्तै किसिमका त्रुटि भएका थिए। 70 अंक प्राप्त विद्यार्थीको 7 अंक मात्र इन्ट्री भएको, प्राप्ताङ्क जोड्दा परीक्षक शिक्षकबाट गल्ती भएको भेटिएको एसईई तर्फका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। यसपटक एसईईका करिब 1000 उत्तर पुस्तिका हराएका थिए। परीक्षण केन्द्रहरूमै छुटेको अवस्थामा केही उत्तर पुस्तिका भेटिएको थियो। विद्यार्थी शिक्षक विद्यालयले सिम्बोल नम्बर नाम थर जन्म मिति लगायत त्रुटि गर्दा नतिजा मिसिङ भएर वर्षेनी केही विद्यार्थीले दुःख पाउने गरेका छन्। सामाजिक सञ्जालबाट हिमांशु पौडेलले शिक्षा मन्त्रालयलाई छिटो नतिजा प्रकाशन भन्दा पनि उत्तर पुस्तिका परीक्षणको गुणस्तरमा ध्यान दिन सुझाव दिएका छन्। धेरै विद्यार्थीले आफूले अपेक्षा गरेको भन्दा निकै कम अंक आएको अनुभव गरेका छन्, जसले परीक्षण प्रक्रिया प्रति प्रश्न उठाएको छ। विद्यार्थीको भविष्य केवल एउटा तथ्याङ्क वा उत्तीर्ण प्रतिशतले मात्र निर्धारण हुँदैन। उत्तर पुस्तिका जाँचमा सानो लापरवाहीले पनि हजारौं विद्यार्थीको भविष्य, आत्मविश्वास र अवसरहरूमा असर पर्न सक्छ, उनले लेखेका छन्। त्यसैले नतिजा छिटो निकाल्नु मात्र उपलब्ध होइन, निष्पक्ष, सही र विश्वसनीय मूल्याङ्कन सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण हो। परीक्षा नियन्त्रक शर्माले सामाजिक सञ्जालमा नतिजामाथि प्रश्न उठे पनि पुनर्योगका लागि गत वर्षभन्दा थोरैले आवेदन दिएको बताएका छन्। गत वर्षदेखि अनलाइन आवेदनको व्यवस्था गरेर 1000 शुल्क तोकिएको हो। यसअघि 500 शुल्क तिरेर बोर्डको कार्यालयमा पुगेर आवेदन दिनुपर्थ्यो। उनले भने, अनलाइन आवेदन दिन पाइने भएपछि पुनर्योग चाहने विद्यार्थी बढेका हुन्। उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकको पारिश्रमिक वृद्धि गर्न पुनर्योग लगायतको शुल्क बढ़ाएको उनले जानकारी दिएका छन्। यसअघि उत्तर पुस्तिका परीक्षण बापत परीक्षकले शिक्षकले 40 रूपियाँ पाउँथे भने अहिले 45 रूपियाँ पाउने व्यवस्था गरिएको छ। 13 चैतमा बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि 30-45 दिनभित्र नतिजा प्रकाशन गर्न बोर्डलाई निर्देशन दिइएको थियो। कक्षा 12 उत्तर पुस्तिका परीक्षण गर्ने केन्द्र पनि 28 वृद्धि गरेर 42 पुर्याइएको थियो। तर उत्तर पुस्तिका परीक्षण संलग्नमा शिक्षकहरूलाई तालिम नदिएका कारण त्रुटि बढ़ेको बोर्डका अधिकारीहरूको भनाइ छ। यसैको उत्तर पुस्तिका कुन शिक्षकले परीक्षण गरेको छ भन्ने गोपनीयता कायम नगरेका कारण पनि आशंका र अविश्वास बढ़ेको उनीहरूले बताएका छन्। गत वर्षहरूमा उत्तर पुस्तिका कोडिङ पछि फरक फरक जिल्लाहरूमा पुर्याएर विज्ञ शिक्षकहरूलाई अभिमुखीकरण तालिमपछि मात्रै परीक्षण शुरू गरिन्थ्यो। यसपटक अनलाइन तालिम सञ्चालन गरिएको थियो। बोर्डका सदस्य प्राध्यापक प्रकाशमान श्रेष्ठले नतिजा सार्वजनिक गर्ने प्रक्रियालाई छिटो मात्र बनाएका कारण विश्वसनीयतामा धेरै शंका गर्नु नपर्ने दावी गरे। उनले भने, हरेक वर्ष मानवीय त्रुटि हुन्छ नै, पुनर्योग गर्दा अस्वाभाविक रूपमा नतिजा परिवर्तन भए मात्र प्रश्न गर्न मिल्छ। पुनर्योगका लागि विद्यार्थीसँग शुल्क लिने कि नलिने विषय पुनर्विचार गर्नुपर्ने पनि उनले औल्याएका छन्। पुनर्योगमा पनि चित्त नबुझेका विद्यार्थीले शुल्क बुझाएर उत्तर पुस्तिका हेर्ने र पुनः परीक्षण गराउन समेत पाउने व्यवस्था छ।
2: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: नेपाली पेन्ट्स कम्पनी चटनी पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: अब घरमै स्टेडियम अब घरमै हो
2: टिभी न फोर फुल वारेन्टी फुटबलको मजा
3: एआईटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुरबाट आएरमा अब बाँकी प्रसंग। सरकारले दलीय विद्यार्थी संगठनका संरचना हटाउन ताकेता गरेपछि त्रिभुवन विश्वविद्यालयले आधिकारिक रूपमा कुनै पनि संरचना प्रयोग गर्न नदिएको जनाएको छ। विश्वविद्यालय अनुदान आयोग मार्फत त्रिवी रजिस्ट्रार कार्यालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै दलीय विद्यार्थी संगठनलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको र यदि कुनै क्याम्पसमा त्यस्ता संरचना भए हटाउन भनिएको जनाएको छ। त्रिवीले हिजो क्याम्पस र विभागहरूलाई निर्देशन दिँदै दलीय विद्यार्थी संगठनको संरचना रहेको भए हटाउन भनेको थियो। त्रिवीले स्वतन्त्र विद्यार्थी युनियनको संरचना भने कानून अनुसार नै स्थापित रहेकाले त्यसलाई तत्काल हटाउन नसक्ने जवाब पनि सरकारलाई दिएको छ। यता विद्यार्थी संगठनहरू र निर्वाचित सोभि पदाधिकारीहरूले सरकारको सो निर्णयको प्रतिवाद गर्दै आएका छन्। विद्यार्थी संरचना हटाउने निर्णय विरूद्ध पनि आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ। सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसैबीच काठमाडौँका नौ क्याम्पसका सभी सभापतिले सामूहिक ध्यानाकर्षण पत्र जारी गरेर प्रधानमन्त्रीले विश्वविद्यालयमा ठाडो हस्तक्षेप गर्न थालेकाले कुलपति हटाउनु पर्ने माग राखेका छन्। सभी अध्यक्षलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले अन्तिम आदेश दिए पनि सरकारले त्यसको उल्लंघन गरेको त्रिवी केन्द्रीय क्याम्पसमा सभी अध्यक्ष दीपकराज जोशीले जानकारी दिए।
2: रेडियो कान्तिपुरले आयोजना गर्दै आएको नेशनल म्यूजिक अवार्डको आठौं संस्करण यही असार 26 गते ललितपुरमा हुने भएको छ। काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै रेडियो कान्तिपुरले संगीत क्षेत्रको प्रवर्धन र स्रष्टालाई हौसला प्रदान गर्नका लागि यस वर्ष पनि अवार्ड प्रदान गर्न लागि जानकारी दिएको छ। एक रिपोर्ट।
1: आफ्नो 28 वार्षिक उत्सवको अवसरमा रेडियो कान्तिपुरले विभिन्न 14 विधामा सर्वोत्कृष्ट स्रष्टाका साथै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ। नव गायक गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिकालाई अवार्ड प्रदान गरिनेछ। यसै गरी उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट सांगीतिक समूह, उत्कृष्ट हिपहप र आरएनबी तथा उत्कृष्ट आधुनिक गायक र गायिकालाई सम्मान स्वरूप अवार्ड प्रदान गर्न लागि रेडियो कान्तिपुरले जनाएको छ। त्यस्तै गीत संगीत र कलाका माध्यमबाट लामो समयदेखि सेवा पुर्याउँदै आएका व्यक्तिलाई 1,00,000 रूपियाँ राशिको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। त्यस्तै श्रोताको छनौटका आधारमा पिपुल्स चोइस अवार्ड प्रदान गरिनेछ। एक्सट्रीम इनर्जेटिक पर्फर अफ द इयर अवार्ड समेत दिइनेछ। अवार्डबारे जानकारी दिँदै कान्तिपुर मीडिया ग्रुपका चीफ मार्केटिङ अफिसर सागर केसीले यस अवार्ड नेपाली संगीत उद्योगको साझा थलो भएको बताए। यसलाई समग्र नेपाली संगीतकै उत्थान गर्ने कार्यक्रमका रूपमा लिनुपर्ने उनको भनाइ छ। विक्रम सम्बत 2082 वैशाख 1 चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत मध्येबाट फरक फरक विधाका उत्कृष्ट 5 अवार्डका लागि मनोनयन गर्न 3 सदस्यीय जुरी गठन गरिएको थियो। त्यसमध्येबाट हरेक विधामा सर्वोत्कृष्ट घोषणा गरिनेछ। अवार्ड कार्यक्रममा मन्त्र ब्याण्ड, दीपक बज्राचार्य, उज्जन साक्य, जोन एण्ड दि लोकल्सको विशेष प्रस्तुति रहनेछ। त्यस्तै समृद्धि राई, शिव परियार, ओएनजी स्पार्क, एमन श्रेष्ठ, सलिना विके तथा हास्य कलाकार प्रभात लामा र कर्मसिंह लामाको पनि प्रस्तुति रहनेछ। यसपटक कार्यक्रममा मुख्य प्रायोजकका रूपमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ। पत्रकार सम्मेलनमा कान्तिपुर मीडिया ग्रुपका चीफ मार्केटिङ अफिसर केसी र एक्सट्रिम इनर्जी ड्रिङ्क्सका तर्फबाट प्रतीक्षा कर्मचारीले प्रायोजनका लागि हस्ताक्षर गरेका हुन्। कार्यक्रम ललितपुरको पुलचोक स्थित द प्लाजा होटलमा हुनेछ। यसपटकको अवार्ड कार्यक्रमका लागि टिकट बिक्री समेत खुला भइसकेको छ र यी सेवा मार्फत टिकट खरिद गर्न सकिने आयोजक रेडियो कान्तिपुरले जनाएको छ।
3: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरेको छ। सो कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। पृथ्वी राजमार्ग वर्षा याममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिङ सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै सो सड़क खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। सड़क अवरूद्ध हुने बित्तिकै पहिरो पन्छाउन चारवटा खण्डमा 24 घण्टा मेसेन्द्र जनशक्ति तैनाथ गरिएको छ। यस्तै विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताएको छ।
2: एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताएका छन्। ललितपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अपरिहित लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरूरी रहेको बताएका हुन्। अध्यक्ष ओलीले पार्टी पुनर्गठनको सन्दर्भमा निष्क्रिय रहेका पार्टी कमिटीहरूलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताए। अध्यक्ष ओलीले विरोधीले आक्रमण गरिरहेकाले आन्तरिक एकता बलियो बनाउनुपर्ने समेत बताएका थिए।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूचीमा हेरफेर गरेको छ। असार 7 गतेदेखि 12 गतेसम्म चितवनमा आयोजित पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूचीमा केही परिवर्तन गरिएको रासोभाको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। रासोभाले जनजातीय क्लस्टरबाट यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा गरेको थियो, तर रासोभा केन्द्रीय निर्वाचन आयोगले श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगरलाई निर्वाचित भएको घोषणा गरेको छ। त्यसै अर्को केन्द्रीय सदस्यको मतपरिणाममा पनि त्रुटि देखिएको हुँदै सचाइएको छ। राष्ट्रपतिले प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मालाई घोषणा गरिएको भन्दै त्रुटि सच्याएको हो। बास्तोलाले आफ्नो बढ़ी मत हुँदा पनि केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा नगरिएकामा आपत्ति जनाउँदै आयोगमा उजुरी दिएकी थिइन्।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेनबुल बबाल एनर्जी।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गलीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हरेस।
2: झण्डै दुई महिनाको अवरोधपछि नेपाली चिया भारततर्फ निकासी हुन थालेको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले काकरभिट्टा नाकाबाट चिया बोकेका गाड़ी पानी ट्याङ्की तर्फ पठाइएको जानकारी दिए। चियामा रहेको अवरोध अहिलेलाई हटेको भन्न सकिने अध्यक्ष पराजुलीको भनाइ छ। अध्यक्ष पराजुलीले भारतीय कस्टमबाट यही अवस्थामा क्लियरेन्स भयो भने अवरोध हटेको भन्न सकिने बताए। तीन साताको अवरोधपछि यही छ जेठमा खुकुलो बनाइएको चिया निर्यातमाथि भारतले फेरि जेठ तेस्रो सातादेखि अवरोध शुरू गरेको थियो। भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले जून 23 जारी गरेको पत्र मार्फत चिया आयातमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै 20% खेपमा नमूना छनौट गरी परीक्षण गरिने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याइएको हो।
5: दैनिक रू 197 मा रू 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरानले एकअर्का विरूद्ध असैन्य आक्रमण स्थगित गरेका छन्। दुवै मुलुकले यसै साता छुट्टा छुट्टै वार्ताका लागि कतारमा प्रतिनिधि मण्डल पठाउने घोषणा समेत गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी समकक्षीहरूसँग भेटका लागि अनुरोध गरेको र कतारको दोहामा बैठक गर्ने योजना बनाएको बताएका छन्। यद्यपि तेहरानका प्रतिनिधिले अमेरिकासँग कुनै पनि स्तरमा भेट्न सहमति नजनाएको स्पष्ट पारेका छन्। दोहामा हुने अमेरिकी टोलीसँगको वार्तामा समेत इरानले सहभागिता बनाउने विषयलाई इरानी एक वरिष्ठ अधिकारीले अस्वीकार गरेका छन्। यसले गर्दा अमेरिका इरान मामिला झनै पेचिलो बन्दै गएको छ। साथै आगामी कदमका लागि गरिने वार्ता समेत अन्यलमा परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
8: एलजी लाइफ्स गुड।
2: काठमाडौँ गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शरद भेषवाकरलाई क्रिकेट डाइरेक्टरको पदमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डु गोर्खाजले आगामी सिजनको एनपीएललाई लक्षित गर्दै शरदलाई सो जिम्मेवारी दिएको जनाएको छ। शरदले 2024 एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए। अब भने उनले गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनीति, प्राविधिक पक्ष, खेलाड़ी व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लागेका हुन्।
7: र फिफा विश्वकप फुटबलको नकआउट चरण अन्तर्गतको खेलमा आज राति नर्वे र आइभोरी कोस्ट बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको डालास स्टेडियममा हुने सो खेल नेपाली समयअनुसार राति 11:15 शुरू हुनेछ। विश्वकप इतिहासमा आफ्नो चौथो सहभागिता जनाइरहेको आइभोरी कोस्ट पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो। सम्भव चरणको दोस्रो स्थानमा रहँदै नर्वे सन् 1998 पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। फुटबल इतिहासमा यी दुई टोली पहिलो पटक भिन्न लागेका हुन्। यस खेलको विजेताले अन्तिम 16 ब्राजिलको सामना गर्नेछ। कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छन्। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा र नवीन बिदा हुन्छौ। नमस्कार।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।
1: Hello, noodle lovers. Get a cover. I am Devil's hot chicken noodles. Hot bhanne bittikai mukh bata pani aayo, haina?
2: Radio Sankhuwa Sabha Samay Suchak. Ahile belukiko 7 bajyo.

0: राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी ल अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी बाँदै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्टार खाजारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
8: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
9: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
9: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
8: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
9: ए ल ल सँगै जाउँ न भाइ
10: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
9: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
10: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
9: सम्पर्क नम्बर 98 60 96 40 00
10: र 98 19 32 76 75
11: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
9: दाँत खुल्ने दाँत सफा गर्ने
11: दाँतको एक्सरे गर्ने
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
11: झिक्न मिल्ने आरपीडी लगाइने
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने
11: बाङ्गो टिङ्गो दाँत मिलाइने
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
11: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
9: सम्पर्क नम्बर 029590667 र 98422267
12: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन
13: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98 525 55 768 98 525 55 768
15: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
16: आयो सबको घर घरमा
17: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
18: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
17: अब रेडियो सङ्खुवा सभाबाट

0: सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छूटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संस्था सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संस्था सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्त सम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, तीन जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
3: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 029 5 62 201 र 97 4 99 22 520।

0: सफल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौँ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम जेकुरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852016580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सर्वोच्चको आदेश, यस वर्षको मनसून देशैभर फैलियो। मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना, पहिरो सबैभन्दा बढ़ी चुनौती। कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द, यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने। फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहेतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिम पनि बढ़न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
4: अब रातिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ देशभर अधिकांश बादल लाग्छ। कोशी बागमती गण्डकी र डुम्बिनी प्रदेशको हिमाली प्राप्ति स्थान तथा कर्णालीको हिमाली भागका पुरै स्थानहरूमा 1-27 वर्षा हुने सम्भावना छ। यसको पहाडी र तराईको बाटा केही स्थानमा 1-27 वर्षा हुने सम्भावना छ। रातिको हकमा त्यस्तै गण्डकी डुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको भागका एक भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मधेस तथा बागमती प्रदेशका पहाडी भागका एक स्थानमा भने भारी वर्षासम्म हुने सम्भावना छ।
3: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
5: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन्, भनेको जनधनको क्षति त्यति धेरै छैन, भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घटे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ। र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
3: शंखुवासभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याली सीआईएनसँग बताउनुभयो।
6: यो चाहिँ यो शंखुवासभा जिल्लाको सिलिचङ गाउँपालिकाको गाउँपालिकामा यही 18-13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जङ्गलो पनि भएको, माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ चिरा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, तल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हिङला, चेपचुक्का, याङसिम, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा किरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। दुईटा हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ भन्ने खबरी हामी मुभ हुँदैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
3: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्डमा आज र भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र काली गण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दो माया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ्नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीवी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पौने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने पौने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: रासपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
7: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
1: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5121-708 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी, परे हैन प्रोपाइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशै भर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
3: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै राष्ट्रपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीति प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी राष्ट्रपा नेता विनिता कठायत
17: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य बनेको हो। यसचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस्ट गरेको पनि होइन, उसको आफ्नो मेहनतले मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
3: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनीतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
18: राष्ट्रपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा त्यो स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
3: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205बाट 82 जना निर्वाचित भएका छन् जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079को निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भुसाल।
19: पदाधिकारीमा उहाँहरूका दुईजना हो कि कमिटीमा छुट्टि पुर्याउनु भएको चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 99 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
3: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
20: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राज्यपालले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानसक्छौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ। त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
3: 21औं शताब्दीमा पनि महिलामाथि प्रतिशतात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हालीमुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर राष्ट्रपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
7: कति प्रतिशत मतले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ यो महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
3: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ़दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। राष्ट्रपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
21: पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
23: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
24: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न
0: तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
4: हमरा दुख में सरकारी खेती करी पानी अखन तो
5: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद
0: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद
5: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरि कार्यक्रम हेलो सांसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
24: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद संजीव अधिकारी।
25: अब मनसून नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसून नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
0: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई जस्तो नार्कमा मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
25: हामी जल तथा मौसम विज्ञान विभाग र नार्कै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
0: त्यहाँनिर एउटा हटलाइन नम्बर छ सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर, त्यो 1135 अथवा
25: कृषिकै लागि भनेर चाहिँ शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन? त्यो चाहिँ नाहकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ, तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
0: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
25: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी परेको पर्ने छ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
0: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नुभएको छ अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
25: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन। यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन, जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तापिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ 2-5 महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले चाहिँ कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग, होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टि हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एल्निनो हो र यसपालि चाहिँ जलवायुमा एल्निनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
0: मुक्ति काफ्रेज्यूले कमेन्ट गर्नुभएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैराकोटमा पनि पानी पर्छ तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
25: हुन्छ। यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ, जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने, तर त्योभन्दा पछाडि हामी लिवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने, सुक्खा हुने हुन्छ, होइन, त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ, त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ, होइन, र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभएको अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने, र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमै पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै हो कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ, जहाँ चाहिँ आकाश पातालको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन, 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
24: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
1: आजदेखि देशभर वर्षायाम अर्थात मनसुन सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न। भने जस्तो

0: सम्पर्कको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
1: र 9843180950।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
5: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संस्था सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49। स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
7: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। फोन नम्बरहरू 029562201 र 9749922520।
8: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज टक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9861349444
10: र 029590155।
11: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
12: आयो सबको घर घर मायो।
13: तपाईंको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
16: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार

0: गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनोकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291404084 र 98040458727।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295706879 र मोबाइल नम्बर 9842827776।
0: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादरी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: राजपुर जानु पर्यो, तिनमा सिमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो, नेपाल हो कि भारत के हो।
2: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।
3: अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
2: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टारमरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरु अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ़ बनाउनुपर्ने, नागरिकता विहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
1: पर्यो, दुई नम्बरमा राजपुर जानु पर्यो, तीन नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिक भिन छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ, तेरो लाल पूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लाल पूर्जा देखाऊ,
2: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
5: प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्क समयको लागि अनुरोध गर्छौ, प्रधानमन्त्री र गृह मन्त्री अनि परराष्ट्र मन्त्री यो तिनटा अब विभाग मन्त्रीले पनि भेट्न पर्यो हाम्रो सोच हो।
2: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
6: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्तन हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्न पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
2: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
7: दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने तो भाई।

0: चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नायता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान छ हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
1: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्छ।
2: Unfortunately, the current program on this station is unavailable. This is either due to contractual...
1: राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
3: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो। त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो त्यसको
4: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका

0: आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
1: मैले हाम्रै पालामा त अहिले जे जे भइरहेको छ त्यसका दोषका भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नभयो, अब संसद जनताले दिएर पठाएको शक्ति, त्यसलाई जुन खालको उपेक्षाहरू यसपछि अर्को घटनाक्रमले देखिएको र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि,
1: हामी कहाँ हेरी हेरी संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि, त्यसलाई उपेक्षै गर्न खोजेपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
0: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं, यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
1: विधि निर्माणको प्रक्रियामा समिति प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ, त्यहाँ खुला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन त हुन सक्दैन।
0: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
1: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
0: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, आफ्नो पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
1: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्त मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु, किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: गर्मी बढेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ्छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो नयाँ पहिचानका साथ फर्किएको छ। मही कुनै समय गाउँघरका किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी, पोषणविद, चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। महीको लोकप्रियता केवल स्वादका कारण बढ़ेको होइन, यसको पछाडिको नेपाली समाजको इतिहास, संस्कृति, स्वास्थ्य चेतना र बदलिदो उपभोक्ता व्यवहारसँग जोड़िएको छ। कृत्रिम पेय पदार्थप्रति बढ़दो सावधानी र प्राकृतिक खानाप्रतिको आकर्षणले महीलाई नयाँ पुस्ता माझ पनि स्थापित गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा डीडीसीका उत्पादनलाई प्रोत्साहन गरेपछि मही युवा पुस्ता माझ पनि लोकप्रिय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हालै सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा हजारौं लिटर मही बिक्री भएको थियो। मंचमा बसेर अतिथिहरूले मही खाएको तस्विर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए। नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल महीको बढ़दो लोकप्रियतालाई उपभोक्ताको स्वास्थ्य सचेतनासँग जोड्नुहुन्छ। नेपाली संस्कृतिमा दूध, दही र घिउ जस्तै महीको पनि विशेष महत्व छ। शुभ कार्यमा दही खुवाएर विदाई गर्ने, पञ्चामृतमा दूध दही प्रयोग गर्ने र यात्रामा निस्किँदा दही खाने परम्पराले दुग्धजन्य पदार्थलाई केवल खाद्य वस्तु नभई संस्कृतिको हिस्सा समेत बनाएको छ।
2: जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com बाट प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर नागरिक दैनिक लेख्छ राजमार्गका 140 पहिरो स्थल पहिचान शीर्षकमा खबर सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडो भन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्य योजना बनाएको छ यसका लागि कार्य योजना बनाएको छ यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान समेत गरेको छ विभागले सम्भावित पहिरो स्थलमा आवश्यक उपकरण सहित जनशक्ति खटाएको छ विभागको अध्ययनले मनसून सक्रिय भइसँगै विभिन्न राजमार्ग सड़क क्षेत्रका 140 स्थानमा ठूलो पहिरो जान सक्ने देखिएको हो यस वर्षको मनसून मंगलबारदेखि देशभर सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ सड़क विभागका उपमहानिर्देशक भुवन अधिकारीले ठूलो पहिरो जान सक्ने विभिन्न 140 स्थलको पहिचान गरिएको बताउनु भएको छ उहाँले सम्भावित क्षेत्रमा पहिरो गए तत्काल पन्छाउन चाहिने साना ठूला उपकरण प्राविधिक र अन्य जनशक्ति खटाइसकिएको जानकारी दिनुभएको छ 140 ठाउँमा पहिरो जान सक्ने हाम्रो अध्ययनले देखाएको छ ती ठाउँमा हामीले आवश्यक मशिन र जनशक्ति खटाएका छौं उहाँले भन्नुभएको छ हाम्रो जनशक्ति 24 घण्टा तयारी अवस्थामा रहन्छ सम्भावित पहिरो स्थलमा लोडर ब्याकहो स्कावेटर टिपर ट्रक सहित पठाइएको छ प्रत्येक सम्भावित क्षेत्रमा 4 देखि 5 जनाका दरले इन्जिनियर सहयोगी र लेन्थ वर्कर खटाइएको छ
3: प्रदेशको बजेटमा सत्तापक्षकै अवरोध शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ प्रदेश सरकारले 2083-84 लागि प्रस्तुत गरेका बजेट तथा कार्यक्रमलाई लिएर सत्तापक्षीय सांसदकै असन्तुष्टिले प्रदेशसभा बन्दक बनेका छन् असार एकमा बजेट सार्वजनिक गरे लगत्तै बजेटमाथि छलफल गर्ने परम्परा विपरीत दुई साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशमा बजेटमाथिको बहस शुरू हुन सकेकै छैन यी चारै प्रदेशमा सत्तापक्षकै सांसदको अवरोध देखिएको छ मंगलबारसम्म पनि यी प्रदेशमा बजेटमाथि छलफल कहिले शुरू हुने भन्नेबारे टुंगो छैन मध्य प्रदेशमा भने बुधबारदेखि बजेटमाथि छलफल थाल्ने तयारी छ बागमतीमा आगामी वर्षको बजेटबारे छलफल जारी छ गण्डकीको बजेट भने बहुमतले पारित भएको छ बागमती सरकारले 2083-84 लागि 63,93,33,33,000 रूपियाँ बजेट पेश गरेको थियो बजेटलाई लिएर सत्ता साझेदार दलबीच नै सहमति नहुँदा सुदूरपश्चिममा प्रदेशसभा परिसर दुई सातादेखि सुनसान छ कंग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार हो एमाले आफै संलग्न भएर ल्याएको बजेट अस्वीकार गरेर संशोधन प्रस्ताव दर्ता गर्ने अडान लिएपछि छलफल अनिश्चित भएको छ एमाले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री कमल बहादुर शाह समेत अलमलमा छन् मुख्यमन्त्री प्राविधिक त्रुटि रहेको स्वीकार छन् ती त्रुटिलाई कसरी सुधार गर्ने भन्ने विषयमा एमाले नेतासँग आन्तरिक छलफल भइरहेको उनको भनाइ छ एमाले सांसदका अनुसार मुख्यमन्त्री र एमाले सांसद बीच यस सम्बन्धमा संवाद भएकै छैन
2: राजधानी काठमाडौँ पछिल्लो केही दिन यता विभिन्न समुदाय र समूहका आन्दोलनले निरन्तर तातिएको छ सीमावर्ती सुस्ताका बासिन्दादेखि दृष्टिविहीन नागरिक सुकुम्बासी एमबीबीएस बीडीएस चिकित्सक र कक्षा 12 का विद्यार्थीसम्म आफ्ना फरक फरक माग लिएर सड़कमा उत्रिएका छन्। आन्दोलन विषय फरक भए पनि सबैको साझा गुनासो भने राज्यको व्यवस्था सेवा प्रवाहमा कमजोरी र आफ्ना अधिकार सुनिश्चित गर्न सकेको सरकारी कार्यशैली प्रति केन्द्रित रहेको छ। माइतीघर मण्डला, बिजुली बजार, सिंहदरबार आसपासका क्षेत्र रेडिङ र फेसबुक मार्फत शिक्षा मन्त्री सस्मित पोखरेलको राजीनामा माग्ने अभियान चर्किएको छ। त्यस्तै इन्स्टिच्युट अफ मेडिसिनका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले पनि शैक्षिक सुधारका विभिन्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्। कीर्तिपुर स्थित होल्डिङ सेन्टरमा बस्दै आउनुभएका भोजपुर अरूण गाउँपालिकाका 39 वर्षीय डम्बर तामाङ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ। सरकारले उचित व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको विरोधका क्रममा उहाँले संचार माध्यमसँग आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको थियो। असार 13 गते बिजुली बजारमा उहाँले होल्डिङ सेन्टरमा हटाइए खुकुरी लिएर सिंहदरबार जान तयार छु भन्ने अभिव्यक्ति दिनुभएको थियो। अधिकारको लड़ाईमा नागरिक सुस्थावासीदेखि विद्यार्थीसम्म सड़कमा हिमालय टाइम्सले खबर लेखेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरिएका कृष्णमान श्रेष्ठको नाम मंगलबार अचानक केन्द्रीय सदस्यबाट हट्यो। पार्टीको निर्वाचन आयोगले प्राप्त मत तलमाथि परेकाले सच्याउनु परेको प्रष्टीकरण दिएको छ, तर आफ्नो नाम बदनियतपूर्वक हटाइएको भन्दै कृष्णमान असन्तुष्ट बने। मंगलबार नै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन्। उजुरीको पदार्थ अनुशासन आयोगका प्रमुखलाई व्हाट्सएपमा पठाएको श्रेष्ठले पार्टी सभापति रवि लामी छानेलाई पनि बेग्लै निवेदन दिएका छन्। निर्वाचन आयोगले 12 गतेको मिति राखेर सोमबार केन्द्रीय समितिको सूचीबाट आफ्नो नाम हटाएको श्रेष्ठको भनाइ छ। राष्ट्रपाको निर्वाचन आयोगले जनजाति क्लस्टरबाट निर्वाचित भएका कृष्णमानलाई विस्थापित गरेर उनको ठाउँमा ध्रुव कुमार थापा मगरलाई केन्द्रीय समिति सदस्यको सूचीमा राखेको छ। म सोझो नेवारको छोरो, मलाई लफड़ा गर्न आउँदैन उनले भने, तर पार्टीभित्र आफ्ना मान्छेलाई काखी च्याप्ने र योगदान भएकालाई पाखा लगाउने जुन प्रवृत्ति देखियो यसले मलाई विक्षिप्त बनाएको छ। यो सरासर अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र यो मेरो राजनीतिक र नैतिक हत्या हुनेछ। पार्टीभित्र काखी च्याप्ने र पाखा लगाउने प्रवृत्ति देखियो यसले विक्षिप्त बनाएको छ। यो अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र मेरो राजनीतिक र नैतिक हत्या हुनेछ, राष्ट्रपा नेता कृष्णमान श्रेष्ठले भनेका छन्। यसै गरी राष्ट्रपा नेता सोम प्रसाद शर्माको भनाई छ, मेरो मागलाई व्यवस्था गरिए संवैधानिक, राजनीतिक तथा कानूनी उपचार खोज्नेछु, न्यायिक प्रक्रिया अवलम्बन गर्न बाध्य हुनेछु। रवि बालनले लगाए भागवण्डा। महाधिवेशन उद्घाटनमा रवि बालन बीचको सम्बन्ध जति सौहार्द देखियो अन्तर्यमा भागवण्डाले राम्रो प्रश्रय पाएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामी छाने र वरिष्ठ नेता बालनले नेता कार्यकर्तालाई गुटगत राजनीति नगर्न सचेत गराएका थिए। गुटको राजनीतिले दल नै सकिने भन्दै उनीहरूले गुटको जरा नै काट्नुपर्ने बताएका थिए। मन्त्री हेरफेरको तयारी। राष्ट्रपाको सरकार बनेको 100 दिन पुग्ने लाग्दा राष्ट्रपामा मन्त्री हेरफेरको विषय सतहमा आएको छ। विगतमा विभिन्न विवादका कारण श्रम मन्त्री र गृहमन्त्रीले राजीनामा दिए पनि गृहमन्त्रीमा पुनः सुधन गुरूङ नै फर्किएका छन्। तर पार्टी महाधिवेशनबाट केही नेता व्यवस्थापन गर्नुभएकाले मन्त्री र समिति सभापतिको जिम्मेवारी हेरफेरको तयारी भएको बुझिएको छ। राष्ट्रपामा काखा पाखा शीर्षकमा मध्याह दैनिकमा छापिएको खबर हो यो।
2: 150 कानून निर्माणको गृह कार्यमा सरकार शीर्षकमा हिमालय टाइम्सले खबर लेखेको छ। सरकारले आगामी आर्थिक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनका सूची सहित 150 कानून निर्माणको गृह कार्यमा जुटेको छ। विधायन ऐन अनुसार सरकारले बनाउने प्रस्तावित कानूनको सूची आर्थिक वर्ष अगावै संघीय संसदलाई जानकारी गराउनुपर्ने प्रावधान अनुरूप यही वर्ष बनाउनुपर्ने गरी उक्त संख्यामा कानून निर्माणको गृह कार्यमा जुटेको हो। कानून मन्त्रालयले यसअघि नै सरकारले बनाउने कुल संख्याका कानूनहरू विभिन्न मन्त्रालयसँग प्रस्तावित कानूनको सूची मागेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विभागीय मन्त्री सहित प्रशासनिक नेतृत्व राखी चरणबद्ध छलफल समेत गर्नुभएको थियो। उहाँले कानून मन्त्रालयलाई आफ्नो मन्त्रालयबाट बनाउनै पर्ने कानूनको सूची उपलब्ध गराउन आग्रह समेत गर्नुभएको थियो, जस अनुसार अधिकांश मन्त्रालयहरूले आफ्नो मन्त्रालयबाट बनाउनु पर्ने कानूनको सूची उपलब्ध गराएका छन्।
3: न्याय परिषदले प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती, कान्तिपुर दैनिक खबर लेख्छ। सर्वोच्च अदालतमा मंगलबार 463 मुद्दाको पेशी तोकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे, हेर्न नभ्याइनेमा परेका मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन, हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुका विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिलप्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा छन्। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइबारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार छन्। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गत 5 जेठमा भएको संसदीय सुनवाईका क्रममा उनले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गरेका थिए। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उनले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ, तर न्यायाधीश नियुक्ति प्रक्रिया शुरू भएको छैन।
2: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोल प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेल प्रति लिटर 30 रूपियाँ, हवाई इन्धन आन्तरिक प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर 265 अमेरिकी डलर मूल्य घटाएको जनाएको छ। यस्तै ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँले घटेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा समेत मूल्य घटाइएको जानकारी दिनुभएको छ। घटियो पेट्रोलियम पदार्थको मूल्य, आजका पत्र पत्रिकाले खबर लेखेका छन्।
3: कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग बीचको विद्युतीय अन्तर आबद्धता प्रणाली सोमबारबाट सञ्चालनमा आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले स्थायी लेखा नम्बर 5 सिधै सोही कार्यालयबाट लिन सकिने भएको छ। यसअघि कम्पनी दर्ता भइसकेपछि 5 लिन फेरि आन्तरिक राजस्व कार्यालयमा पुगेर छुट्टै कागजात बनाउनुपर्ने